0: प्रसाद भुयाँले आदेशको पक्षमा थिए भने विनोद शर्मा र सारंगा सुवेदीले फरक मत राखेका थिए। त्यस्तै नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय मिश्रका अनुसार संवैधानिक इजलासकृत वरिष्ठता वा गोला प्रथाबाट तय हुनुपर्छ। अब त प्रधान न्यायाधीशले निश्चित मुद्दाहरू टिप्पणी उठाएर संवैधानिक इजलासमा पुर्याउन पनि थाल्नुभयो, यो विधि र प्रक्रिया विपरीत छ भनेका छन्। त्यस्तै पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेले बेन्चको अधिकार न्यायालय प्रशासनले खोज्न मिल्दैन, उद्देश्य त थाहा भएन तर यस्ता कामले नेतृत्वको नियतमाथि प्रश्न उठाएका छन् भनेका छन्। सरकारका निर्णय सम्बन्धी मुद्दा र विधि प्रक्रिया मिचेर आफू अनुकूलको इजलासमा तानुले प्रधान न्यायाधीशको नियत माथि नै प्रश्न उठेको छ। विवादमा प्रधान न्यायाधीश सरकारी स्वार्थका मुद्दा विधि मिचेर आफू अनुकूल इजलासमा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
1: अनुदान कोटाका शिक्षकको तलब वृद्धि गोर्खापत्र खबर लेख्छ। सरकारले शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षक तथा कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै प्रारम्भिक बाल विकास एसीडी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि हुनेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकको शुरू तलब बराबर कायम गर्ने निर्णय भएको जानकारी दिनुभयो। यसैगरी सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।
0: सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान अर्कातिर धरपकड़ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई 10 वैशाखमा प्रहरीले पक्राउ गर्यो। पक्राउ कानून विपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले उनलाई गैर कानूनी थुनामा नराख्न आदेश दियो। उनी रिहा भएको केही घण्टामै 22 वैशाखमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको एक टोलीले उनलाई बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै फेरि पक्राउ गर्यो। एक सीआईबी अधिकारीले पत्रकारहरूसँग कुराकानी गर्दै नयाँ मुद्दा पुनः रूपमा फरक रहेकाले पुनः पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। त्यस लगत्तै गोल्छा जिल्ला अदालतको आदेशमा रिहा भए अहिले विशेष अदालतबाट दुवै मुद्दामा 1-1 करोड़ रूपियाँ धरौटी तिरेर बाहिरबाट मुद्दा खेपिरहेका छन्। गोल्छा पक्राउ प्रकरण हेर्दा सामान्य कानूनी प्रक्रिया जस्तो देखिन्छ, तर बालेन्द्र शाह नेतृत्वको सरकारले समाधान गर्न नसकेको एउटा महत्वपूर्ण विषय पनि यस प्रकरणले उजागर गरेको छ। त्यो हो सरकारले जवाबदेहिता खोज्ने क्रममा सीमा पनि नाग्न सक्दो रहेछ। सरकारले एकै समयमा यस्तो काम कसरी गर्न सक्छ? शंकर अग्रवालदेखि शेखर गोल्छा र पृथ्वी बहादुर पाण्डेसम्मका ठूला व्यवसायी विरूद्ध नेपालमा गरिएका धरपकड र कानूनी अभियोगहरूले करिब 10 वर्ष अघि व्यापारिक क्षेत्रमा तहल्का मचाएको अर्को एक घटनाको छल्को दिएका छन्। फेब्रुअरी 2017 युआरको नेतृत्वमा भएको प्रदर्शनले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हेलाईमा अभियोग लगाउन बाध्य पारेको थियो। त्यसका केही दिनपछि पार्क र उनका सहयोगीहरूलाई घुस दिएको आरोपमा सामसङका उत्तराधिकारी ले च्याङ पक्राउ परे। त्यस्तै ली दोषी ठहर भए पनि जेल परेर सफाई पाए। त्यस्तै घटना अहिले पनि भएको छ। सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिज्ञ व्यवसाय बीचको नेक्सस तोड्ने पूरापूरो अधिकार छ, तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभावमा पहिल्यै छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभाव पारे पनि सोच्नुपर्ने अवस्था आएको छ। फौजदारी अनुसन्धान शुरू गर्नु अघि ठोस आधार हुनुपर्छ, अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन। थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्ने विश्लेषकहरूले विश्लेषण गरेका छन्। सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान अर्कोतिर धरपकड़ शीर्षकमा यो खबर छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले संसदीय दल उपनेता किरण थापा मगरलाई समर्थन गर्ने विषयलाई लिएर राप्रपाभित्र विवाद चुलिएको छ। राप्रपा संसदीय दलका नेता उद्धव थापाले एमालेलाई समर्थन गरेपछि उनलाई कार्यवाही गर्न पार्टी तयारी थालेको छ। थापाले भने दलको नेताका हैसियतले आफूले एमाले नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताएका छन्।
2: कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर साईले विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री साईले विश्वासको मत प्राप्त गर्नुभएको हो।
1: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बुधबार बसेको प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। भट्ट संविधानको धारा 168 को उपधारा 2 बमोजिम साउन 29 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
2: सरकारले सार्वजनिक संस्थान प्राधिकरण बोर्ड निगम समिति लगायतका सार्वजनिक संस्थामा तलब तथा प्रस्थान भत्ता वृद्धि गर्नका लागि संचालक समितिबाट निर्णय गर्न अख्तियार दिएको छ। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 साउन 6 गतेको निर्णय अनुसार 2083 साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी लगायतको तलबमान ग्रेड प्राविधिक ग्रेड र प्रस्थान भत्ता वृद्धि तथा कायम भएकोमा सार्वजनिक संस्थामा पनि साउन 1 गतेदेखि नै तलब तथा प्रस्थान भत्ता लागू हुने गरी निर्णय गर्न अर्थ मन्त्रालयले बुधबार पत्राचार गरेको छ।
1: गरिमा विकास ब्याङ्कको बालुवाटार स्थितमा स्थानान्तरण भएको छ। बुधबार बैठक ब्याङ्कको नवनिर्मित केन्द्रीय कार्यालयको विधिवत रूपमा नेपाल राष्ट्र ब्याङ्कका गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन्। लाजिमपाटमा रहेको केन्द्रीय कार्यालय अब ब्याङ्कको आफ्नै स्वामित्वमा रहेको भवनमा केन्द्रीय कार्यालय रहनेछ। 2064 साल कार्तिक 18 गते स्याङ्जाको वालिङबाट वित्तीय कारोबार प्रारम्भ गरेको विकास ब्याङ्कले 2067 साल वैशाख 1 गते कास्की महेन्द्र पुलमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको र राष्ट्रिय स्तरको विकास ब्याङ्कमा स्तरोन्नति भए पश्चात 2073 साल चैत 27 गते आफ्नो केन्द्रीय कार्यालय पोखराबाट काठमाडौँको लाजिमपाटमा स्थानान्तरण गरेको थियो।
2: नेपाल विद्युत प्राधिकरण अन्तर्गतका जल विद्युत आयोजनाबाट आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा कम विद्युत उत्पादन भएको छ। प्राधिकरणको विद्युत उत्पादन निर्देशनालयका अनुसार आर्थिक वर्ष 81-82 कुल 2902.4 गिगावाट घण्टा विद्युत उत्पादन भएकोमा आर्थिक वर्ष 2082-83 घटेर 2763.73 गिगावाट घण्टा मात्रै उत्पादन भएको छ।
1: निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो 440 मेगावाट तिला 1 जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। कालीकोटमा निजी क्षेत्रको एससी पावर कम्पनी प्रालीले निर्माण गर्ने उक्त आयोजनाका लागि एनएमबी ब्याङ्क लिमिटेडको नेतृत्वमा विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाले 44 अर्ब 55 करोड़ रूपियाँ ऋण लगानी गर्ने भएका हुन्।
2: पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी फलफूल तथा खाद्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको गत असारको बजार मूल्य विश्लेषण प्रतिवेदन अनुसार हरियो तरकारी र फलफूलको मूल्य 253% महँगिएको हो।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भारतमा गत महिना भएको जेएनजी प्रदर्शनले केन्द्रीय शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको केही समयपछि जेन अल्फा पुस्ता पनि प्रदर्शनमा उत्रिएको छ। सन् 2010 पछि जन्मिएको यो पुस्ताले राम्रो सड़क, विद्यालय र आधारभूत सुविधाको माग गर्दै आफ्ना विद्यालयहरूमा प्रदर्शन शुरू गरेका हुन्। गत महिना कक्रोच जनता पार्टी सीजेपीको नेतृत्वमा जेएनजी पुस्ताका युवाले शिक्षा प्रणाली सुधार र शिक्षा मन्त्रीको धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीमा प्रदर्शन गरेका थिए।
4: अब खेल खबर। गुल्मीको सदरमुकाम तमघाटमा रहेको एकमात्र खेल मैदान चिदीचौर खेल मैदान व्यवस्थित बनेको छ। मैदानको बीचमै मूल फुटेर इलामे हुने अवस्थाको अन्त्य र दुबो रोपेर व्यवस्थित गर्ने सम्पन्न गरिएको। रेसुङ्गा नगरपालिकाले चिदीचौर मैदानलाई दुबो रोपेर व्यवस्थित बनाउन बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेशबाट बजेट सुनिश्चित गरेको थियो। खेल मैदानकै बीचमा पानीको मूल फुट्ने समस्याका कारण उक्त पानीलाई जमीन तल नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दुबो रोप्ने योजना कार्य सकिएको छ।
3: अब कला तथा मनोरञ्जन सम्बन्धी खबर। भदौ महिनामा 8 नेपाली चलचित्र प्रदर्शनमा आउने तयारीमा छन्। मास्टरनी, पार्वती, काका किकी, बा एक योद्धा, पेन्सन पट्टा, अक्षरा, माया भनेकै यस्तै होला र बेहुलीले भदौको प्रत्येक साता जसो नेपाली चलचित्रका लागि व्यस्त बनाउनेछन्। अझ भदौ 26 गते 4 फिल्म एकै पटक प्रदर्शनमा आउने भएपछि यो मिति नेपाली चलचित्र उद्योगका लागि विशेष चासो बनेको छ।
4: अब विचार तथा विश्लेषण। उत्कर्षमा कांग्रेस शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमाली टाइम्समा छापिएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिइसकेपछि आफैलाई आफ्नै वैधानिक घोषणा गर्दै हिँड्नु इतिहासमा बोकेका नेताहरूलाई कसै गरी सभामान हुँदैन। सर्वोच्च अदालतले हुन्छ तनी तिम्रो फाइल पुनः एकपटक हेरिदिन्छु भनेकै भरमा नेपाली कांग्रेसको सभापति भनेर गगन थापा बाहेक अरू कसैले बोर्ड झुण्ड्याउनु त लाज पचाउनुको पराकाष्ठा नै हो। सबल, सशक्त र एकताबद्ध कांग्रेसको अपेक्षा गरेको मन्तव्य सुनिरहेको छ। यसैबाट पनि यिनीहरू एक कदम पछि हटेर वा अलिकति झुकेरै भए पनि नेपाली कांग्रेस एक बनाउँछन् कि भन्ने झिनो आशाको त्यान्द्रो जीवित छ। तर नरम हुने नाउँमा विधि र विधान मिचे भने त्यसको प्रतिफल झन खराब हुने डर पनि उत्तिकै छ।
3: विद्युतीय सवारीमा आकर्षण शीर्षकमा बाबुकाजी कार्कीको विचार गोर्खापत्रमा छापिएको छ। सरकारी निकायबाटै विद्युतीय सवारी साधन प्रयोगको शुरूआत भए प्रभावकारी हुनेछ। प्रधानमन्त्री तथा मन्त्री र विशिष्ट कर्मचारीहरूबाट विद्युतीय सवारी साधनको प्रयोग गर्ने, कर्मचारी ओसार पसार गर्ने तथा साना तथा मझौला खालका विद्युतीय बस सञ्चालन गर्ने, सरकारी र अर्ध सरकारी निकायका सवारी साधन पनि विद्युतीय बनाउँदै जानु जरूरी छ। निजी क्षेत्रको संलग्नता बढ़ाउन केही समयका लागि भारी मात्रामा भन्सार छूटको व्यवस्था गर्ने, विद्युत प्राधिकरणले अनिवार्य रूपमा विद्युत वाहन मात्र सञ्चालन गर्ने नीति लिने, वित्तीय संस्थाबाट विद्युतीय सवारी साधन खरिद गर्न सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था आदिले विद्युतीय सवारी साधन प्रयोगप्रति आकर्षण बढ़ाउन सक्छ।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारमा नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली पहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समयको ख्याल राखौं। 6 बज्यो।
1: खरो विषयमा चरो बहस, नेपाली बहस।
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल आई ब्याङ्क, सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ. युट्युब पेज युट्युबमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज सहित विभिन्न डिजिटल प्लेटफर्महरूबाट नेपाली बस यतिखेर एकसाथ प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस एका बिहानै तपाईँहरूको रेडियो सेटमा र घर घरमा आउने गर्दछ र यसले विभिन्न विषयमा प्रश्नोत्तर गर्ने गर्छ. विभिन्न विषयका प्रश्नहरूमा र विभिन्न विषयका विषयहरूमा चाहिँ प्रश्न गरेर सिधा प्रश्नको सिधा जवाफ दिने प्रयत्न पनि गरिरहेको छ नेपाली बसले. आजको नेपाली बसमा पनि हामी यिनै विषयमा छलफल र बहस गर्दैछौं र विशेष गरी अहिलेको अवस्थामा संसदमा मात्र होइन पार्टीलाई पनि बालिनको निरन्तर व्यवस्था भएको खबरहरू छन्. बालिन गयल भइसके पछाडि दलको नेता अभ्यास गर्दै रवि लामिछाने भन्ने विषय पनि आएको छ. एकातिर बालिन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको छ. अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछानेले शक्ति अभ्यासमा रहेको प्रश्न सन्देश दिएका छन्. अहिलेको अवस्थामा राष्ट्रपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने नेकपा एमाले चिन्ता व्यक्त गरिरहँदाखेरि अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब सक्रिय हुनुभएको हो त. दलको नेताको अभ्यासतर्फ राष्ट्रसभाका सभापति लाग्नु भएको हो. अहिले बालिन हरेक बैठकमा उहाँले इग्नोर गर्दै गर्दाखेरि हरेक बैठकमा उपस्थित नहुने गर्दै गर्दाखेरि उहाँले चाहिँ एक किसिमको आफ्नो संघर्षलाई आफ्नो शक्तिलाई बिस्तारै बिस्तारै प्रदर्शन गरिरहेको खबर छ. स्वयं लामिछानेले पनि बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको पनि स्पष्टीकरण दिएका छन्. तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ. यो निर्णयले लामिछानेको दावी स्वत कटेको छ. उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषयहरू पनि उठाएका थिए. आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ अब पटक पटक निरन्तर रूपमा बालिन गैल भइसके पछाडि रवि लामिछाने अग्रसर भएका छन् र नेपालका विभिन्न मुद्दाहरूमा पनि यतिखेर बालिन भन्दा अघि रवि लामिछाने नै रहेको स्पष्ट रूपमा देखिएको छ. किनभने राष्ट्रसभाका सभापति लामिछानेले त आफू र प्रधानमन्त्री बालिन शाहबीच कुनै पनि असमझदारी नरहेको भनेर पटक पटक बताउँदै आउनु भएको छ. तर त्यो बताउँदै आए तापनि यो तादम्यता मिलिरहेको छैन. दुई नेताहरू बीचको सामिप्यता मतैक्यता चाहिँ त्यति राम्रो देखिएको छैन. आदरणीय श्रोता, आजको नेपाली बसमा यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ. सरकारको विरोधाभास नीति, एकातिर लगानी आह्वान, अर्कोतिर धरपकड, कसरी लगानी भित्रिन्छ नेपालमा. आदरणीय श्रोता, सरकारसँग भ्रष्टाचार न्यूनीकरण र राजनीतिक व्यवसाय बीचको नेक्सस तोड्ने पूरा आफ्नो अधिकार छ. तर यस क्रममा अपनाइएको तरिकाले लगानीको अभाव पहिलेदेखि छटपटाइरहेको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावबारे पनि सोच्नुपर्ने हुन्छ. तर फौजदारी अनुसन्धान शुरू गर्नु अघि ठोस आधार हुनुपर्छ. अनुसन्धान गर्न थुनामै राख्नुपर्छ भन्ने हुँदैन. थुनामा राख्ने कार्यले सम्पूर्ण अर्थतन्त्रको गति नै प्रभावित हुन सक्छ होइन. यो विषयमा चाहिँ सरकार गम्भीर बन्नुपर्छ. तर सरकार अहिलेसम्म गम्भीर बन्न सकेको छैन. आदरणीय श्रोता, तीन पूर्व प्रधानमन्त्रीका स्वकीयमाथि अख्तियारको छानबिन शुरू भएको छ. राजेश भज्राचार्य पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय हुन्. गंगा दाहाल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय हुन्. भानु देउबा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका स्वकीय हुन्. दरबार मार्गको सरकारी जग्गा सस्तोमा यति समूहलाई लिजमा दिएको, यति समूहबाट बालकोटमा 4 करोड़ रूपियाँ पर्ने जग्गा र रोज भिलेज हाउसिङको घर दिएको, नकली भूटानी शरणार्थी प्रकरणमा समेत नाम जोड़िएका राजेश भज्राचार्य छानबिनमा आएका छन्। 24 भदौको विध्वंसको घटनामा ललितपुर स्थित दाल निवासमा सुन र अवैध नगद भेटिएको, त्यति बेला आगजनी हुँदाको खरानी परीक्षण गराउँदा नगदको अवशेष पुष्टि भएको, गंगा दाहालको पनि आज छानबिन हुँदैछ. 24 घटना भदौको घटनामा देउबा निवासमा नेपाली र विदेशी मुद्रा भेटिएकाले परिवारका अन्य सदस्य तथा स्वकीय भानु देउबासँग पनि स्रोत नखुल्ने, अवैध स्वदेशी तथा विदेशी मुद्रा हुन सक्ने देखिएकोले आज पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका स्वकीय भानु देउबामाथि पनि छानबिन भइरहेको छ. त्यसै गरी अन्य मन्त्री उच्च पदस्थ व्यक्तिहरूका पनि स्वकीयमाथि छानबिन गर्न आजको आवश्यकता हो भन्ने विषय पनि सँगसँगै उठेको छ. त्यसैले गर्दाखेरि आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्दैछौ. आदरणीय श्रोता, प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता भएको छ. चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिको प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन्। अहिलेको अवस्थामा अब सरकार कस्तो गतिमा अगाडि बढ़न सक्छ, कसरी अगाडि गइरहेको छ, यस विषयमा कुरा गर्छौ. र प्रतिपक्षी दलहरूले संसदमा सदनमा प्रधानमन्त्रीको भूमिका अर्थात सरकारको भूमिकालाई प्रभावकारी रूपमा खोजेका छन्, तर सरकारको भूमिका प्रभावकारी हुन नसकेको उनीहरूको आरोप छ. सरकार यतिखेर कता सुतेको छ, रोम जलिरहेको छ, न्युरोले बाँसुरी बजाइरहेको हो त. अहिले सरकारको हकिकत त्यही हो त. आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता,
अब सरकार कसरी अगाडि बढ्नुपर्छ? सरकारले यो देशको बारेमा, जनताको बारेमा चिन्ता लिएको छ त? सरकार दुईटै नजिकको सरकारले जनताका पक्षमा काम गर्न सकेको छ त? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेपाल
2: हरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट यतिकै हाम्रो बीचमा नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद, गुड मर्निङ सेनजी, श्रोतावर्ग सबैलाई गुड मर्निङ छ।
4: ल अब भन्नुहोस्, रोम जलिरहेको छ, न्युरोले बाँसुरी बजाइरहेको छ, होइन, न्युरोलाई बिउजाउन किन सक्नु भएन तपाईँहरू प्रतिपक्षको भूमिकामा हुँदा पनि?
5: पछिल्लो समयमा चाहिँ न्युरोलाई बिउजाउने प्रयत्नमा संसदका हाम्रा चाहिँ हाम्रो संसदको प्रमुख भनेको सभामुखबाट न्युरोलाई बिउजाउनको निम्ति सबै प्रतिनिधि सभाका सदस्यहरूको भावनालाई चाहिँ सम्बोधन गर्दै रुलिङ गर्नुभएको छ र यही हप्ता न्युरोलाई संसदमा ल्याएर बिउजाउने भन्ने कुरा आएको छ। स्यान्जी,
4: होइन, न्युरोलाई 10 गते बोलाइएको छ, तर न्युरो चाहिँ फेरि बाँसुरीमै मस्त भयो भने के हुन्छ अवस्था?
5: त्यो अवस्थाले विशेष गरेर उहाँलाई नै नोक्सानी गर्ने हो र उहाँसँग सम्बद्ध दललाई नै नोक्सानी गर्ने हो। अब जति जति बेला नयाँ नयाँ विषयवस्तुहरू सङ्कटहरू गहिरिँदै जान्छन्, नयाँ नयाँ विषयवस्तुहरू उठ्दै जान्छन्, यो मुलुक त नेतृत्वविहीन हुन सक्दैन। त्यस कारणले गर्दाखेरि नेहरूले बाँसुरी नै बजाइराख्नु भएको परिस्थितिमा फेरि अर्को परिस्थिति उत्पन्न हुन सक्ने त वैज्ञानिकै विषयवस्तु भयो, होइन? द्वन्दात्मक भौतिकवादले पनि त्यही भन्छ अनि अब राजनीतिक सिद्धान्तहरूले पनि त्यही भन्छ। अब नयाँ कुराहरू आउँछन्, त्यसमा त कुनै चिन्ता छैन फेरि पनि।
4: तर अब एउटा कुरा के छ नि, तपाईँहरूले न्युरो मात्र खोजिराख्ने हो कि अरू काम पनि गर्ने हो सदनमा गएर?
5: हामीले अरू कामहरू जनताले दिए म्यान्डेट दिएर पठाए नि, प्रतिपक्षी दलमा बसेर यो यो कुराहरू गर्नु भनेर दिए म्यान्डेट प्राप्त भएको थियो, दिए आदेश प्राप्त भएको थियो, त्यो आदेश अनुसार हामीले गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्ने विषयहरूमा कुनै कमी कमजोरी हुन दिएको छैन।
4: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका भनेको विरोध मात्र होइन, तर नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई मात्रै खोजिरहेछ। बालेन्द्र शाहले त नबोली काम गरिरहनु भएको छ नि त भित्रभित्र, होइन?
5: होइन, हामीले राम्ररी गर्दै गरेको कामहरू सबै कुरा प्रकाशमा नआएको हुन सक्छ, मिडियामा अथवा जनताको बीचमा चाहिँ आएको विषयवस्तु बालेनको विरुद्ध मात्रै भन्ने कुरा छ, तर हामीले संसदमा बसेर जे कुरा गर्नु पर्यो भने ऐन बनाउनु पर्ने, विधेयकहरूमाथि छलफल गर्नुपर्ने, नियमहरू बनाउनु पर्ने, अन्य प्रतिपक्षी दलको रूपबाट अब क्रिएटिभ तरिकाले चाहिँ सरकारलाई जे सघाउनु पर्ने हो, यो संसदलाई के लगाउनु पर्ने हो, जनताले जे म्यान्डेट दिएको छ त्यो गर्नको निम्ति हामीले कुनै कसर बाँकी रहेको छैन। त्यस कारणले हाम्रो काम चाहिँ खालि बालेनको अथवा नेहरूको विरोध मात्रै गरिराख्ने भन्ने छैन।
4: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका अहिले तपाईँले त्यहाँ राम्रैसँग निभाइरहनु भएको छ, त्यो चाहिँ सरकारले गरेका गतिविधिहरूमा तपाईँहरूको निगरानी राम्रै बढ्या छ, वा चाहिँ सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने तपाईँको जुन छ नि, त्यसमा चाहिँ त्यसको ठोस प्रमाण के हो कि यो प्रतिपक्षीको राजनीतिक आरोप मात्रै हो?
5: होइन, सरकारले जब आफूलाई कमजोर महसुस गर्छ नि, कमजोर महसुस गरेपछि जनताको आवाजहरूलाई छुन्ने, संसारको आवाजहरूलाई छुन्ने बाटोतिरतर्फ उन्मुख हुन्छ। यो अधिनायकवादको प्रारम्भिक लक्षण हो। विगतका जति पनि हामीले अधिनायकवादको अभ्यासहरू हेऱ्यौँ हामीले, होइन, विगतको अभ्यासहरूले के प्रमाणित गर्छ भने सबैभन्दा पहिले यो चाहिँ सरकार आफू चाहिँ अब निरङ्कुश अथवा आफूले गरेको कमजोरीहरूलाई ढाकछोप गर्नको निम्ति चाहिँ सबभन्दा पहिले संचार माध्यमलाई चाहिँ थर्काउने, संचार माध्यमलाई चाहिँ नै हर्काउने काममा सुरु हुन्छ। अब यो प्रमाण चाहिँ के हो त भन्दाखेरि, हिजो अस्ति भर्खरै चाहिँ नै हाम्रो चाहिँ नै सबै प्रमुख संचार माध्यमहरूमा सरकारले चाहिँ नै मेन गेटहरूमा चाहिँ गाडी लगेर तेर्स्याएर चाहिँ जुन राज्य आतंक सिर्जना गर्ने हाम्रै पार्टीका सभापति गगन कुमार थापाज्यूको चाहिँ नै मेन गेटमा लगेर गाडी तेर्छन्, यस्तै यस्तै संसारका ठूला ठूला संसार गृहहरू र पार्टीका नेताहरू हाम्रै पार्टीको सभापतिज्यूको गेटको अगाडि चाहिँ जुन किसिमको छ, यो चाहिँ एउटा सचेत गरेको हो क्या। संचार माध्यमले सरकारले गरेका कमी कमजोरीहरूलाई बाहिर निकाल्यो, जनतालाई सुनायो, त्यस कारणले सबभन्दा पहिले संचारको अथवा पत्रकारको मुख थुन्नुपर्छ, मुख छुनेपछि चाहिँ नि जनताले हामीले गरेका कमजोरीहरू थाहा पाउँदैनन् भन्ने जुन यो सरकार छ, यो सरकार त्यस्तो अधिनायकवाद अथवा निरङ्कुशता लाग्ने प्रारम्भिक चाहिँ नि त्यो लक्षण हो। त्यो लक्षणका आधारमा हामीले सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने हो। त्यसका अतिरिक्त हिजो अस्ति भर्खरै एकजना हामीले चाहिँ नि वरिष्ठ पत्रकार पक्राउ पर्नुभयो र रिहा पनि हुनुभयो। त्यसका अतिरिक्त निजी क्षेत्रका चाहिँ नि ठुल्ठुला चाहिँ नि उद्योग पतिहरूलाई चाहिँ नि व्यवसायीहरूलाई चाहिँ पक्रिने छोड्ने, कर्मचारीहरूलाई पक्रिने छोड्ने, ट्रेड युनियन अधिकारमा चाहिँ बन्देज लाउने, विद्यार्थी संघ संगठन चाहिँ नि विद्यार्थीहरूको चाहिँ नि संगठित हुन पाउने अधिकार, आफ्नो चाहिँ नि करियर डेभलपको निम्ति आफ्नो आवाजहरू राख्न पाउने अधिकार प्रारम्भिक चाहिँ नि त्यो लक्षण हो। त्यो लक्षणका आधारमा हामीले सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने हो। त्यसका अतिरिक्त हिजो अस्ति भर्खरै एकजना हामीले चाहिँ नि वरिष्ठ पत्रकार पक्राउ पर्नुभयो र रिहा पनि हुनुभयो। त्यसका

0: दिएका थिए, त्यो भरोसाको चाहिँ जवाफ अथवा त्यसको जवाफदेही त दिन नसकेको कारणले सरकार बिस्तारै बिस्तारै लुक्दै चाहिँ नै एउटा कोठामा सीमित भएको अवस्था छ। यो परिस्थितिहरूलाई लुकाउनको निम्ति, छुपाउनको निम्ति चाहिँ सरकार बिस्तारै सबै क्षेत्रलाई आक्रमण गर्ने, सबै क्षेत्रमा हस्तक्षेप गर्ने, सबै क्षेत्रको मुख बन्द गर्न लाउने जुन परिस्थितिमा पुग्यो नि, यो चाहिँ उसको कमजोरीलाई लुकाउनको निम्ति हो। त्यस कारणले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्ने यथार्थ प्रमाण चाहिँ यही हो।
1: अनि एउटा कुरा कि 4 महिनामा 247 जनाले मृत्यु गरेको पनि तपाईँले त्यहाँ प्रस्तुत गर्नुभयो डेटा, होइन? 10-12 जना चाहिँ पनि बेपत्ता छन्, 463-500 बराबर चाहिँ घाइते भएका छन्, अङ्गभङ्ग भएको स्थिति छ। 4 महिनामा ठूलै परिमाणमा चाहिँ जीव धनको क्षति भयो नि त केरुङजी, होइन? त्यसो त त्यसमा चाहिँ तपाईँले आवाज उठाउनु भएको छ, यो स्पष्ट तथ्याङ्क हो, तपाईँसँग रेकर्ड छ, होइन? यो सबै
0: मैले प्राप्त गरेको आधिकारिक तथ्याङ्क नै हो, यो प्रमाणित तथ्याङ्क नै हो।
1: तर अब अहिले चाहिँ सिंहदरबार प्रवेशमा पनि कडाई गरेको विषयमा पनि यहाँको आपत्ति रह्यो, होइन? सिंहदरबार कडाई भनेको सुरक्षाको दृष्टिकोणले होला नि त,
0: होइन? सुरक्षाको दृष्टिकोण आफ्नो रहन्छ, यो सरकारमा रहेका प्रमुख मान्छेहरू जति जिम्मेवार छन् नि यो मुलुकका लागि, यो समाजको लागि, यो मुलुकको निम्ति, यो व्यवस्थाको निम्ति, यो कानूनको निम्ति, संचार क्षेत्रमा काम गर्ने संचार क्षेत्रका जिम्मेवार पत्रकार मित्रहरू त्योभन्दा बढी जिम्मेवार हुनुहुन्छ नि। हिजो अस्ति यो सरकारमा रहनुभएका साथीहरू कहाँ हुनुहुन्छ त? कतिवटा सिनका देशका निम्ति भाँचेर त्यो ठाउँमा आइपुग्नु भएको छ। तर मिडिया कर्मीहरूले निरन्तर रूपमा लोकतन्त्रको रक्षाको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, लोकतन्त्र प्राप्तिका निम्ति, यो संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति चाहिँ जुन किसिमको एउटा संघर्ष गर्दै आएका छन् नि त, त्यो संघर्ष गर्दै आएको एउटा पत्रकार एउटा आफ्नो आइडेन्टिटी कार्ड देखाउँदै गर्दाखेरि केरका गर्नुपर्ने कुनै आवश्यकता छैन क्या? यो सरकारका प्रमुख, यो सरकारका चाहिँ सदस्यहरू जो जो छन् नि, यिनीहरूले देशका निम्ति कतिवटा सिन्का भाँचे, लोकतन्त्रको निम्ति कति दिन लडाई गरे, कति दिन उनीहरू चाहिँ नि कस्टडीमा बसे, जनता कतिवटा जनताको कतिवटा काम गरे, यो त हामीले हिसाब किताब राखेकै छ नि त। त्यस कारणले जनताहरू जो एउटा आइडेन्टिटी कार्ड, आफ्नो एउटा स्वाभिमान, एउटा किसिमको आफ्नो देश प्रतिको चाहिँ नि जिम्मेवारी, त उहाँहरूभन्दा जनतामा धेर हुन सक्दछ नि त। यो कारणले गर्दाखेरि अनावश्यक केरकार गर्ने, मान्छेलाई फर्काउने, अलि डोमिनेट गर्ने, ह्युमिलेट गर्ने
1: दुसाथको पनि आत्महत्यालाई सरकारको संवेदनहीनताको प्रमाण भन्दै गर्दाखेरि के सुकुम्बासी समस्या व्यवस्थापनमा सरकारको चाहिँ अधिनायकवादी चरित्र हो त्यसो भए?
0: प्रारम्भ नै त्यस्तो भयो नि सेन्जी, कुनै पनि सरकारले अथवा कुनै पनि शुभ कार्य सुरु गर्नु गर्दाखेरि चाहिँ नि पहिलो काम गर्दाखेरि पोजिटिभ सेक्टरबाट सुरु गर्नुपर्छ नि त। तपाईँ हामीले पनि एउटा राम्रो कामको प्रारम्भ गर्यौँ भने राम्रो क्षेत्रबाट, सकारात्मक ऊर्जा दिने क्षेत्रबाट कामको प्रारम्भ गर्छौँ नि त। यो दुई तिहाई नजिकको सरकार आएपछि त अब म भन्दा मैमत त एउटा चाहिँ तल त्यो चितवनतिर एउटा धुर्वी हात्ती थिएन पहिले, अब अहिले चाहिँ मर्यो कि बाँचेको छ थाहा छैन, धुर्वी हात्ती जस्तो भयो नि त। सबैभन्दा पहिलो काम है सरकार गठन भएर पहिलो काम त जनतामा पोजिटिभ म्यासेज जाने खालको, जनतामा एक किसिमको चाहिँ उत्साह भनिने, एक किसिमको चाहिँ उमङ्ग आउने, सबैमा लै राम्रो भएछ भन्ने किसिमको कामबाट प्रारम्भ गर्नुपर्ने। सरकारको कामै सुकुम्बासी बस्ती जहाँ चाहिँ नेपाली जनता जसले उनीलाई भोट दिएका थिए यिनैहरूलाई चाहिँ उजाड बनाएर जो जो चलाएर आतंक मचाएर प्रारम्भ गरेपछि कहाँबाट यो सरकारको राम्रो हो?
1: होइन, जनताको समस्या उठाउनु तपाईँको धर्म हो, प्रतिपक्षीको धर्म हो, जनताको समस्या मुखरित गर्ने थलो संसद हो, होइन? प्रधानमन्त्री चाहिँ पटक पटक लामो समयदेखि संसदलाई अवमूल्यन गर्दै आउनु भएको कुरा पनि सत्य नै हो। संसदमा गैल त उहाँ हुनु नै भएको छ, तर त्यसको कसरत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद दलको नेताको कसरत गरिरहेको विषय पनि सँगसँगै आएको पनि छ। तर तथ्याङ्क प्रस्तुत गरेर दोष लाउनु मात्र पर्याप्त हो कि तपाईँहरूकोले पनि परिणाम दिने गरी आफ्नो जिम्मेवारी लिनुपर्छ भनेर क्या त्यो बोध गर्नु पर्दैन?
0: जिम्मेवारी भनेको चाहिँ हाम्रो, हामीले प्रष्टै भनेको छ, सरकारले राम्रो गरेको कामहरूमा, राम्रा कामहरूमा चाहिँ सरकारलाई हामीले प्रशंसै गरेका छौँ। जस्तै अस्ति हाम्रो अर्थमन्त्री डाक्टर सोनी मोहारले चाहिँ जुन बजेट ल्याउनुभयो त्यो बजेट ल्याएको विषयमा 3% कर नल्याउ नराख्नुहोस्, समता कर नराख्नुहोस्, होइन, यो चाहिँ विद्युतको चाहिँ 50 युनिटभन्दा बढीको चाहिँ भ्याट नराख्नुहोस् भनेर मैले व्यक्तिगत रूपमा पार्टीले प्रतिपक्षी दलका सांसदहरूले उहाँलाई गर्नु हार गुहार गरेँ। अन्तत्वत उहाँले त्यो सच्याउनुभयो, सरकारले सच्यायो, मैले उहाँलाई, डाक्टर साहबलाई, हाम्रो अर्थमन्त्रीजीलाई, सरकारलाई धन्यवाद दिएँ। अब आज पनि धन्यवाद दिँदैछु। हाम्रा चाहिँ नि स्कुलहरूमा काम गर्ने होइन चाहिँ नि सहयोगी कार्यकर्ताहरू, कार्यालय सहयोगीहरू, होइन, रेखामा काम गर्नेहरू

0: के अरे 5,000 वृद्धि गर्नु गर्यो नि त अरू अस्ति सरकारले हो त्यो गर्दा चाहिँ ती क्षेत्रलाई छुट्यायो त्यो नछुटाउनुहोस् न सबभन्दा खासमा तलब भत्ता बढाउनु पर्ने त उहाँहरूको हो के उहाँहरूको 2,000 भए पनि तलब
1: के अरे आन्दोलनमा निर्णय होइन काठमाडौँ आउँदैछन् शिक्षकहरू आन्दोलित हुँदैछन् भदौमा चाहिँ उहाँहरूले आन्दोलन घोषणा गरेर बताइसकेका छन् यतिखेर नरेन्द्रजी शिक्षकका समस्याहरू छन् नि त होइन
0: त्यो विषय चाहिँ शिक्षकहरूसँग सम्बन्धित विषयवस्तु रह्यो शिक्षक हक अधिकारको विशेष गरेर शिक्षा नियमावली विगतदेखि बन्न 2028 सालको शिक्षा नियमावली चाहिँ अहिलेसम्म कायम रहेको त्यो शिक्षा नियमावलीलाई चाहिँ समय सापेक्ष रूपमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने आधारले त्यो किसिमको आन्दोलन विगतदेखि हुँदै आएको थियो त्यही सन्दर्भ हो तर मैले यहाँ जोडेको कुरा चाहिँ अचेतन भत्ता वृद्धि गर्दाखेरि एउटा सानो कर्मचारी जसले चाहिँ विद्यालयलाई सञ्चालन गर्नको निम्ति एउटा चाहिँ नि भूमिका निर्वाह गर्छ एउटा खम्बाको भूमिका एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने त्यो सेक्टरको तलब भत्ता वृद्धि नगर्दाखेरि मैले रोस्टमबाट प्रत्यक्ष रूपमा भेटेर पटक पटक अनुरोध गर्दाखेरि त्यतिखेरको अर्थमन्त्रीजीलाई अथवा त्यतिखेर सम्बद्ध निकायलाई तातो लागेन अन्ततको एउटा जनतावाद सिर्जना भएर हिजोको निर्णयले यी तल्लो स्तरका कर्मचारीहरू जसले स्कूल सञ्चालनमा सहयोग पुर्याएका छन् सहयोगी कार्यकर्ता होइन के अरे कार्यालय सहयोगी भन्ने छ लेखामा काम गर्ने उहाँहरूको पनि तलबबाट अब यसमा म धन्यवाद दिइरहेको छु त्यस कारणले हामीले रचनात्मक रूपबाट राम्रो कुराहरू जुन सरकारले गर्छ त्यसमा चाहिँ हामीले प्रशंसा गर्ने सहयोग गर्ने काम छँदैछ तर जब जब जनताको विपक्षमा जनहित विरोधी कामहरू राष्ट्रहित विरोधी कामहरू राष्ट्रियतासँग चाहिँ नै विरोधी कामहरू सरकारले गर्छ भने त हामीले
1: होइन अब नेपाली कंग्रेसको कुरा गरौँ न सरकारको मात्र कति कुरा गर्नुहुन्छ कंग्रेसभित्रको भाँड भैलो कहाँ पुग्यो अहिले के हुँदैछ
0: होइन कांग्रेसभित्रको भाँड भैलो होइन यो अब कांग्रेसमा अब सामान्यतया अब विचारको स्वतन्त्रता भएको हुनाले लोकतन्त्र मान्ने पार्टी भएको हुनाले कांग्रेसभित्र विभिन्न विचारहरू उप गम्भीरतापूर्वक बहस गर्ने छलफल गर्ने भेला हुने विषयवस्तुलाई
1: संविधानले
0: दिएको हाम्रो चाहिँ सिद्धान्तले दिएकै विषयवस्तु हुन् त्यस कारणले यसलाई भाँड भैलो नभनिकन एउटा विशेष विषयवस्तु उप छलफल गर्नका निम्ति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू सबै भेला भएर एउटा छलफलको क्रममा उत्रिनु हो
1: अब छलफल त भइसक्यो त पूर्व सभापतिले त भनिसक्नु भयो नि त हिन्दू हिन्दू हिन्दू अब हिन्दू राष्ट्र घोषणा गर्ने कंग्रेसको विधानमा छ त अहिले संविधानमा छ त्यो कुरा
0: यो मुलुकको लोकतन्त्र प्राप्तिको इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय शेरबहादुर देवबाजाई पूर्व पार्टी सभापति थियो उहाँबाट यो किसिमको अध्यक्षता चाहिँ सर्वसाधारण सबै जनताले गरेका थिएनन् नम्बर एक त अब यो संविधानमा पनि यो कुरा उल्लेख थिएन दोस्रो कुरा चाहिँ हाम्रो पार्टीको विधान र हाम्रो सिद्धान्तले पनि त्यो कुरा दिएको थिएन पार्टीको नेतृत्व गर्ने र राजनीतिक परिवर्तनको नेतृत्व समेत गरिसक्नुभएका एउटा सिद्धहस्त र स्थापित राजनीतिक व्यक्तित्व भएको त्यो किसिमको कुराहरू आएको भए हुन्थ्यो तर त्यो बीचमा कुन साइकोलोजीले काम गर्यो भन्ने कुरा एउटा छुट्टै विश्लेषणको विषयवस्तु हुन सक्छ नि खानजी
1: होइन अब राष्ट्रिय भेलाले त धेरै प्रस्तावहरू पारित गरिसकेका छन् त होइन अब कंग्रेस त यो त मिल्ने हो कि विभाजनको डिलमा अब कंग्रेस अहिले आधिकारिकताको विवाद पनि त पुणे इजलासमा पुग्यो सर्वोच्चको के भन्नुहुन्छ
0: होइन सर्वोच्चमा के अरे जुन पुनरावलोकनको निवेदन पर्यो त्यो निवेदन परेपछि सर्वोच्च अदालतले यो निवेदन दिन पाउँदैन भन्न पाउँदैन सर्वोच्च अदालतले न्यायिक रूपबाट कसैले क्वेसन गर्यो कसैले एउटा उजुरी लिएर आयो भने त्यो उजुरी उप हुन्छ म हेर्छु भन्नलाई स्वाभाविक हुन जान्छ त्यसैलाई निष्ठा भनिएको हो तर संसारका अब हुन्छ सर्वोच्च अदालतमा चल्दै गरेको केसप्रति मैले केही अरू टिप्पणीहरू गर्नु छैन किनभने सर्वोच्च अदालतप्रति न्यायालयप्रति हाम्रो भरोसा पनि छ सर्वोच्च के अरे हाम्रो सम्मान पनि छ तर मेरो एउटा विषयवस्तु के हो भने त्यो सर्वोच्च अदालतले चाहिँ जुन जुन संविधानको जुन दफामा व्याख्या गर्छ कानूनको जुन दफामा व्याख्या गर्छ निर्वाचन नियमावली राजनीतिक दल सम्बन्धी ऐन त्यस पछाडि आएर नेपाली काङ्ग्रेसको विधान नेपाली काङ्ग्रेसको नियमावलीको तिनै दफाहरू छलफल गर्ने हुन् जुन दफाहरू चाहिँ अस्ति के अरे वैशाख 4 गते भएको फैसलामा पनि केही दफाहरू चाहिँ के अरे को के भन्छ व्याख्या गरेर त्यो फैसला भएको हो निर्वाचन आयोगले आधिकारिकता दिने सन्दर्भमा पनि तिनै दफा उपदफा किन निर्वाचन आयोग पनि त त्यही कानूनले सिर्जना गरेको एउटा संवैधानिक निकाय हो नि त. निर्वाचन आयोगले व्याख्या गर्ने कानूनको दफा उपदफा र अस्तिको वैशाख चार गते के अरे सर्वोच्च अदालतले व्याख्या गरेको जुन फैसलामा चाहिँ व्याख्या गरिएको दफा उपदफा अनि अहिले पुनरावलोकनको सन्दर्भमा गरिने दफा उपदफामा फरक पर्दैन नि त. त्यस कारणले गर्दाखेरि त्यो अब एउटा हुन्छ हेरिदिन्छु भनेर सर्वोच्चले अब न्यायिक अधिकारको निरूपण गर्ने विषयवस्तु आफ्नो रह्यो. तर यसको जुन रिजल्ट र यसको जुन निष्कर्ष जुन छ नि निष्कर्ष त यही नै आउने फेरि पनि, किनभने यो निष्कर्ष चाहिँ फेरि आएन र अस्तिको निर्णय र फैसलाहरू चाहिँ उल्टिने हो भने त अहिलेको संसद पनि उल्टिनु पर्यो क्या.
1: अब संसद त कसरी उल्टिन्छ, जतिखेर तत्कालीन बेला भएका निर्णयहरू त उल्टिँदैन नि त. नरेन्द्र केदमजी जहिलेसम्म निर्णय लागू भएको छ त्यही दिनसम्मका निर्णयहरू यथावत रहन्छन् क्या, हिजोका नजिरहरू छन्.
0: होइन होइन, यो त सर्वमान्य सिद्धान्त चाहिँ के हो भने सभापति गगन कुमार थापा विशेष महाधिवेशनले निर्वाचित गर्यो. निर्वाचित गरेपछि उहाँकै हस्ताक्षरमा अथवा उहाँकै संलग्नतामा निर्वाचन सम्पन्न भयो. नेपाली काङ्ग्रेसको त्यही उम्मेद्वारहरू यस्तै के अरे 75 निर्वाचन क्षेत्रमा पुग्यो अनि कोही जित्यौं कोही हार्यौं अनि हामी त्यो संसदमा छौं. अब अहिलेको सर्वोच्च अदालतले गरेको निर्णय जुन छ नि के अरे मानव उल्ट्यो भने त हामी पनि अवैध भयौँ नि त. त्यस कारण मैले भन्ने खोजेको चाहिँ प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो अस्ति जे जे फैसला र के अरे निर्वाचन आयोगले जे निर्णय गरेको थियो त्यो निर्णय र त्यो वैशाख चारको फैसला बदर हुँदैन भन्ने कुराको एउटा तर्क.
1: भनेपछि अब नेपाली कंग्रेस चाहिँ मिल्ने भन्दा पनि अब उहाँहरू चाहिँ अब हिन्दू राष्ट्र बोकेर यो जीवनको उत्तरार्धमा चाहिँ एउटा अर्कै फर्ममा जानुहुने भयो. अब कंग्रेस आफ्नै ढंगले अगाडि बढ्ने भयो. महाधिवेशनको मिति अब सर्दैन भनेर तपाईँहरू लागि नै सक्नु भएको छ होइन. उहाँहरूको चाहिँ आफ्नै माग र मुद्दाहरू छन्, सम्मान पुगेका छैन. के हुन्छ अब कंग्रेसको भविष्य? होइन,
0: अब महाधिवेशनको कार्यपालिका त हामीले अस्ति यो एउटा बाध्यात्मक परिस्थिति हो. नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशनको परिकल्पना गर्यो र अस्ति
1: 6 महिना पछाडि सार्न पनि सकिन्छ. पूर्णबहादुर खड्गाजीले अस्ति भन्नुभएको छ, पूर्णबहादुरजीले पनि संविधानमा त 6 महिना फेरि पनि सार्न सकिन्छ, त्यस्तो एकदमै हतार छैन भन्नु.
0: होइन, अब चाहिँ त्यो सुविधा छैन खेलले, किनभने हाम्रो विशेष महाधिवेशनले ल्याएको केन्द्रीय समितिले 1 वर्षभित्र चाहिँ नै आफ्नो जिम्मेवारी अथवा पूर्ण महाधिवेशन अथवा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ. र त्यसो भएको हुनाले हामीले मंगिरभन्दा उता चाहिँ महाधिवेशन गर्ने छुटै छैन, किनभने विशेष महाधिवेशनको म्यान्डेट भनेको 1 वर्षको लागि मात्रै हो विशेष महाधिवेशन. र त्यसमाथि अहिले हामी रूपान्तरित नेपाली काङ्ग्रेस भनेर जुन भनिरहेका छौँ, परिवर्तित नेपाली काङ्ग्रेस, हाम्रो चेहरामा, चरित्रमा, हाम्रो व्यवहारमा, हाम्रो नीतिमा, नेतृत्वमा जुन परिवर्तन भएका छौँ नि त, हामीले चाहिँ नेतृत्वमा रहिरहने टाँसिरहने भन्दा पनि मङ्सिरसम्मको सुविधा हामीलाई प्राप्त हुँदा हुँदै पनि हामीले भदौभित्रै सम्पन्न गर्ने भनेर पार्टी केन्द्रीय समितिमा मिटिङमा निर्णय के अरे कुरा उठ्यो. तर भदौ र चाहिँ नि साउनभित्रै गर्दाखेरि चाहिँ अलिकति चाहिँ बर्खा मासले गर्दा हाम्रो देशको परिस्थिति यो चाहिँ मनसुनले गर्दाखेरि अलिक सम्भव नहोला भनेर हामीले धेरै पर फेर्दाखेरि असोज 16-19 राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो. हामी चाहिँ के हतारोमा छौँ भने विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो, विशेष नेतृत्व आयो, यसले जनतामा एक किसिमको आशा जगायो, हामी गाउँ गाउँमा छिर्न पायौँ, यो अवसरका निम्ति गरेका थियौँ. अब हामीले सुविधाका निम्ति भनेर मङ्सिर यसको अन्तिम नीतिसम्म भनेर हामी भन्दैनौँ. छिटोभन्दा छिटो नियमित अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वलाई नेपाली काङ्ग्रेस पार्टी सकुशल जिम्मा दिएर अनि हामी आफ्नो कोही नेतृत्वमा आउँला कोही नआउँला त्यो आम ठाउँमा रह्यो. तर हामीले ओ के अरे सुविधाको उपयोग नगरिकन छिटै नै जिम्मेवारी दिने हो. एक दोस्रो कुरा चाहिँ अस्ति हामीले वैशाख चार गतेको सर्वोच्च अदालतको फैसलामा नेपाली काङ्ग्रेसको महाधिवेशन असोज 16-19 गरिनेछ भनेर तत्कालीन अवस्थामै पार्टी केन्द्रीय समितिको निर्णयको जानकारी र त्यो चाहिँ त्यहाँ सर्वोच्च अदालतमा समेत दिइसकेको हुनाले हामीले त्योभन्दा उता जान मिल्दैन. यो कुरा चाहिँ हाम्रो सिनियर पार्टी क्लब भन्छु म, हाम्रो पार्टीका सिनियर क्लब, सिनियरहरूको क्लब, सिनियर लिडरहरू उहाँले पनि राम्ररी बुझ्नुभएको छ. यस कारणले अब
1: संस्थापन इतर पक्षको क्लब हो त्यसो भए होइन.
0: फेरि एकचोटि भन्नु,
1: संस्थापन इतर पक्षको क्लब हो त्यो एउटा समूह हो कि त्यो त आधिकारिक पार्टी हामी नै हो भनेर प्रकाशरण महतले मलाई भनिरहनु भएको छ अस्ति नै.
0: होइन, एउटा विचार समूहहरू हुन्छन् अस्ति शेरबहादुर देवबाजी सभापति हुनुहुँदाखेरि हामी सभापति जिल्ला सभा म त्यतिखेर जिल्ला सभापति थिएँ दुई टर्म होइन अनि त्यतिखेर हामीले विभिन्न मिटिङहरू गर्थ्यौँ यसले सामान्य कुराहरू नेपाली काङ्ग्रेस बहुलवादी सबै जनताहरूको प्रतिनिधित्व गर्नेको भएको हुनाले नेपाली काङ्ग्रेसले विभिन्न जात विभिन्न धर्म विभिन्न सम्प्रदाय विभिन्न संस्कृति सबै अट्न सक्ने पार्टी हो त्यो सबै अट्न सक्ने भएपछि विभिन्न धर्म मान्ने मान्छेहरू भनेको आफ्नो आफ्नो धर्महरूको एउटा किसिमको आस्था बोकेर चाहिँ नेपाली काङ्ग्रेस नै हुनुभएको छ विभिन्न जात जाति सम्प्रदायका के अरे पार्टीका नेताहरू हुन्छ उहाँहरूको पनि आफ्नै किसिमको धारणा हुन्छ यस कारणले बहुलवादी समाजको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले नेपाली काङ्ग्रेसभित्र यस्ता किसिमको बहसहरू छलफलहरू हुने विषयलाई अनौठो मान्नु हुँदैन त्यही सुविधाकै लागि नेपाली काङ्ग्रेसको सदस्य बन्छन् नेपालीहरू आधुनिक लोकतन्त्रमा सबै क्षेत्रको सबै वर्गको सबै समुदायको चाहिँ प्रतिनिधित्व गर्ने पार्टी हुनु पर्यो त्यो कुराको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस पार्टी भएको हुनाले त्यसको नेतृत्व गर्ने पार्टी भएको हुनाले यो विषयमा पार्टीभित्र असन्तुष्टिहरू हुन्छ निर्णयहरू उप आफ्नो फरक मत हुन्छ कोही पार्टीको नेतृत्वप्रति आफ्नो फरक मत हुन्छ कोही एजेन्डामा फरक मत हुन्छ यस कारणले यो विषयवस्तु छलफलमा अस्ति हाम्रा सिनियर लिडर जो बस्नुभयो त्यो हाम्रो निम्ति राम्रो होस् त्यसमाथि पार्टी केन्द्रीय समितिको बैठक पनि त्यतिखेर चलिरहेको थियो र त्यो पार्टी त्यो जुन एउटा सम्मेलनको राष्ट्रिय सम्मेलनको नाम दियो त्यो सम्मेलन होइन एउटा भेला अथवा सरसल्लाह गर्ने एउटा बैठक भनौँ त्यो बैठकमा उपस्थित हुने हाम्रा पार्टीका आदरणीय नेता र नेतृत्वहरूको सम्मान गर्दै उहाँहरूको विचार के अरे विचार अभिव्यक्त गर्ने सभा सम्मेलन गर्ने भेला हुने छलफल गर्ने बैठक गर्ने के अरे अधिकारको सम्मान गर्दै हाम्रा पार्टी सभापति गगन कुमार थापाज्यूले त्यो भेलामा राम्रा पदाधिकारीले त्यो भेलामा जानुहुने कोही पनि त्यहाँ संलग्न हुने त्यहाँ बहसमा छलफलमा सहभागी हुने कोही नेताहरूमाथि हाम्रो वक्र दृष्टि रहने छैन उहाँहरूको त्यो अधिकारको उपयोग हो भनेर उहाँले प्रष्ट रूपमा निर्देशन दिइसक्नु भएपछि हामीले त्यसलाई नर्मल एउटा हाम्रो पार्टी त्यसले चाहिँ विचारको स्वतन्त्रताको निम्ति त्यो गरिएको विषयवस्तुलाई हामीले नर्मल रूपमा लियौँ तर खालि के हो भने त्यहाँ उत्पन्न भएका विषयवस्तुहरू त्यहाँ पेश भएका दस्तावेजहरू त्यहाँ भएका निर्णयहरू चाहिँ पार्टीको अङ्ग हुन सक्दैनन् है उहाँले विचार निर्माण गर्नुभयो मन्थन गर्नुभयो विचार निर्माण र मन्थनले यो पनि एउटा विषयवस्तु हो भन्ने कुरा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू पार्टी सभापति गगन कुमार थापा हाम्रा उपसभापति विश्वप्रकाश शर्मा पुष्पादीजी लगायत सबै पार्टीका केन्द्रीय समितिमा त्यो कुराहरूको ध्यानाकर्षण भयो तर त्यो कुरा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको कार्यालयको चाहिँ अङ्ग मात्रै बन्न नसकेको बाँकी सबै कुराहरू चाहिँ उहाँहरूबाट प्राप्त भएको सूचनाको रूपबाट त्यसलाई अध्ययन गर्ने त्यसलाई मनन गर्ने त्यसको पर्दैन छलफल गर्ने विषयवस्तु त छँदैछन्।
1: हस् नरेन्द्र केरुङजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: यो अवसरको निम्ति थ्याङ्क्यु, तपाईँलाई धेरै धेरै धन्यवाद छ, विद्वान श्रोतावर्गहरूलाई पनि धेरै धेरै आभार छ,
1: थ्याङ्क यू भेरी मच, नमस्कार। उहाँ हुनुहुन्छ नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी छोरी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: ए भति, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क,
7: डिस होम इन्टरनेट।
8: यतिखेर हाम्रो भेषमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: हजुर, धन्यवाद।
8: अब नेपाली बसमा लाखौं श्रोताले यतिखेर यो कार्यक्रमलाई सुनिराख्नु भएको छ होइन। राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो दल बन्यो फागुन 21 निर्वाचनमा, जसको सरकार बनेको 4 महिना 4.5 महिना व्यतीत भइसकेका छ। चैत 13 गतेदेखि आज हामी साउनको 20 गतेसम्म आइपुग्दाखेरि होइन, यो के अरे भदौको 3 गतेसम्म आइपुग्दाखेरि, अब समग्र रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक पार्टी शक्ति संघर्षलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
9: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था भन्दा पनि समग्र नेपालको राजनीति अहिले दिशाहीन बन्दै गइरहेको छ, लक्ष्यहीन बन्दै गइरहेको छ। पार्टीभित्र अन्तर संघर्ष चाहिँ, गुठहरूको संघर्ष तीव्र भइरहेको छ। पार्टीहरू टुट्ने भत्कने क्रममा छन्। यो देशको लागि सुगत अवस्था रहेन र यस सन्दर्भमा अझ राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जननिर्वाचित जनताबाट ठूलो म्यान्डेट पाएको दलभित्र सरकार र पार्टीभित्र संवाद भइरहेको छैन। नागरिकहरूले चाहिँ के अरे संशयले हेर्न थालिरहेका छन्। पार्लियामेन्टमा अपोजिसनको ठूल्ठूला प्रश्नहरूको सामना चाहिँ के अरे सरकारले गर्न हम्मे परिरहेको सन्दर्भमा छ। यसमा अब रविजीले अलिकत आफ्नो सांसदहरूको सरकारको कार्यशैलीलाई जुन लिएर जुन आलोचना बढ़िरहेछ, यो सन्दर्भमा एउटा संवाद गर्ने एउटा थालनी समाजको थालनी सुरु गर्नुभएको छ। यद्यपि रविजीले पनि केही कुराहरू मलाई लाग्छ पीड़ा व्यक्त गर्न नसकेर उहाँले सरकारलाई एउटा के समर्थन ठिकै छ, राम्रो छ, केही छैन, अब केही एक दुईटा गल्तीहरू हुन्छन् भन्ने जस्तो गरेर एउटा सरकारका केही कमजोरीहरू लुकाउने प्रयत्न गरिदिइरहनु भएको छ। त्यो भार, त्यो अब्जसको भार कोहीलेसम्म चाहिँ खेपिरहनुहुन्छ भन्ने कुरा हो।
8: अहिले एउटा कुरा नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामी छाने पनि अहिले पछिल्लो समय परिपक्व भएर आउनु भएको हो, उहाँले संसदीय अभ्यास पनि गरिरहनु भएको छ, त्यसो भए संसद दलको अभ्यास पनि?
9: एकदमै एकदमै, रविजी पहिलो कार्यकालमा हामीले इम्याच्योर्ड हुनुहुन्छ, युवा भए पनि इम्याच्योर्ड उहाँको भूमिका देखियो। कोहीले चाहिँ के अरे देव भनाले प्रचण्डको टिममा, कोहीले ओलीको टिममा लाग्नुभयो, चाँडै टु अर्ली भयो उहाँले चाहिँ के पद प्राप्तिका लागि भनाइरहेका थियौं। अहिले दोस्रो कार्यकालमा एउटा जिम्मेवार एउटा सत्तारूढ दलको सभापतिको रूपमा उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ। यसलाई के कसरी पनि व्यक्त गर्न सकिन्छ भने जसरी हाम्रो तराईमा एउटा त्यो घटनाहरू घटे, यो सन्दर्भमा उहाँले एउटा सर्वदलीय संवादको शुरूआत गर्नुभयो। यद्यपि सरकारले गर्नु पर्थ्यो, त्यो नगरे पनि एउटा बनाले लिडिङ पार्टीको रूपमा सभापतिको हैसियतमा उहाँले जुन प्रयत्न गर्नुभयो यो सकारात्मक छ। उहाँले आफ्ना मान्यजीवहरूलाई बारम्बार भन्नुभएको छ, तपाईँहरू सत्तारूढ दल हो, सत्तारूढ दलको मान्यजीवहरू हो, तपाईँहरूले प्रतिपक्षहरूलाई धेरै तुच्छ बोली नबोल्नुहोस्, धेरै आक्रमण नगर्नुहोस्, उहाँहरूको भूमिकै चाहिँ आलोचना गर्ने हो भनेर सम्झाइरहनु भएको छ। मन्त्रीजीहरूलाई अनुशासनमा रहौं, जथाभावी नबोलौं भनेर भन्नुभएको छ। सरकारको आलोचनालाई मलाई लाग्छ जनताले जसरी आलोचना गरिरहेछन् त्यो आलोचनालाई सम्बोधन गरौं, सर्भिस दिउँ भनेर भनिरहनु भएको छ। यो मलाई लाग्छ उहाँमा आएको परिपक्वता हो, यतिले मात्र अझै पुगेको छैन, सरकारलाई अझै जिम्मेवार बनाउन चाहिँ पार्टी सभापति रविजीले अझै धेरै प्रयत्न गर्नु पर्ला।
8: होइन, एउटा कुरा छ नि, संसद मात्र होइन पार्टीलाई पनि बालनको व्यवस्था किन बढ़िरहेको छ, यसले चाहिँ के देशको राष्ट्रियतामाथि अन्य संकटहरूमाथि वा द्वितीयको भरोसा गरेको दलले चाहिँ गरेको व्यवहार वा गर्ने व्यवहार उनी आफै उनको चाहिँ अन्तर्मुखी स्वभावका कारणले वा चाहिँ अन्य केही कारणले यो के हुँदैछ, के हुन सक्छ?
9: होइन होइन, मान्छेले दुई किसिमबाट अर्थाइरहेछन्। बालेन शाह जुन ऱ्यापर हुनुहुन्थ्यो उहाँको आफ्नै शैली र स्वभाव छ, त्यो शैली र स्वभाव नै हो भन्ने किसिमले पनि बुझिरहेका छन् उहाँका समर्थकहरूले। भने केही मान्छेहरूले के भन्छन् भने बालेनजीहरू, मलाई लाग्छ बालेन समूह एउटा छुट्टै एउटा अभियानमा लक्ष्यका साथ अगाडि बढ़िरहेछ भन्छन्। त्यसलाई अन्तर्राष्ट्रिय परिदृश्यको आँखामा हेर्ने हो भने हिन्दू राज्यसँग राजा राज संस्थासँग जोडेर हेर्न थालेका छन्। थाहा छैन के हो, तर हामी के चाहन्छौँ भने यो मुलुकमा लोकतन्त्र बलियोस् भन्ने चाहन्छौँ। त्यो पार्टीभित्र रविजी र बालेनजीको चाहिँ सहमति, सहकार्य, संवाद बढ़िरहोस् भन्ने चाहन्छौँ। यद्यपि रविजीले हामी पटक पटक बोयफ्रेन्ड गर्लफ्रेन्डहरू त्यति भेट्दैनन् होला, हामी त्यति भेटिरहेछौँ भन्नुभएको छ, हामीले पत्याइरहेको छैनौँ। उहाँहरूको भेट भइरहेको छ, संवाद भइरहेको छ भन्ने कुरा सरकारको कार्यशैलीबाट पनि प्रश्न हुँदैन, मन्त्रीज्यूहरूका काम कारवाहीबाट पनि प्रष्ट हुँदैन, सरकारले समय समयमा गरेका निर्णयहरूबाट पनि प्रष्ट हुँदैन। यद्यपि सरकारका चाहिँ कमजोरीहरूलाई रविजीले ढाक्ने प्रयत्न, बोक्ने प्रयत्न गरिरहनु भएको छ, तर कति दिनसम्म कसरी चाहिँ के ढाक्नुहुन्छ भन्ने कुरा मात्र हो।
8: तर अब अहिले चाहिँ जस्तो उहाँले त फेरि पनि के भन्नुभएको छ भने हाम्रो सम्बन्धमा कुनै पनि बेमेल छैन, अलमल छैन, सरकार र दल चाहिँ एउटै सिक्काका दुई पाटा जस्तै भएर अगाडि बढ़िरहेछ भनेर उहाँले हिजो पनि बताउनु भएको छ क्या संचारकर्मीहरूलाई।
9: हो, उहाँले सैद्धान्तिक पाटो बताउनु भयो, होइन, दल र सरकार भनेको एक सिक्काका दुई पाटा हुन् नै, यो सैद्धान्तिक पक्ष हो। तर व्यावहारिक रूपमा हामीले रवि पार्टी सभापतिले जुन कुरा व्यक्त गर्नुभएको छ त्यसरी चाहिँ के अरे सम्बन्ध अगाडि बढ़िरहेको चाहिँ पाइरहेको छैन।
8: तर अहिले समग्र देशको अवस्था, प्रतिपक्षी दलहरूको भूमिकाको विषय, प्रधानमन्त्रीबाट आएका कतिपय अभिव्यक्तिका विषय, भूराजनैतिक अवस्था र यो जटिलता कस्तो छ?
9: होइन, अहिले त दलहरू त थिला थिला परेका छन्, जनताले पत्याएका छैनन्, पत्याउने पनि कसरी, दलहरू आन्तरिक गुटबन्दीको चाहिँ के शिकार भएका छन्, तीव्र गाली गलौजमा लागेका छन्, सुशासन र आन्तरिक चाहिँ लोकतन्त्र दलहरूमा छैन, जनतामा जाँदैनन्। अब हरेक कुराको प्रतिक्रियात्मक मात्र चाहिँ के विश्लेषण गर्छन्। सत्तारूढ दल होस् या विपक्षी दलहरू, दलहरूको समग्र राजनीतिक संस्कारको लेभल पनि घटेको छ, स्ट्रेन्थिङ क्षमता पनि घटेको छ, जनतासँगको उनीहरूको प्रभावकारिता पनि कमजोर हुँदै गएको छ। मलाई लाग्छ यही शैलीमा दलहरू अगाडि बढ्यो भने जनताले यी दलहरूलाई पनि सत्तारूढ दल अथवा विपक्षी दलहरूको पनि विकल्प खोज्ने अवस्था नआउला भन्न सकिँदैन।
8: तर अहिलेको अवस्थामा नेपाली कंग्रेसको परिस्थिति कसरी निहाल्नु भएको छ? नेपाली कंग्रेसको
9: नेपाली कंग्रेसको लागि एक पछि
8: पूर्व प्रधानमन्त्री श्रीमान देउवाले हिन्दूको वकालत गर्नुभयो, उहाँले चाहिँ गर्न खोज्नु भएको के हो?
9: यो अनौठो कुरा आयो, यो अस्वाभाविक कुरा आयो। पूर्व प्रधानमन्त्रीले एक्कासी छलफल नभइकन एउटा हिन्दूको एजेन्डा जुन भेलामा इन्डोर्स गराउनु भयो, अब पारित भयो। मलाई लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसले अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने इतर पछि सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा भगवान थापा र शेरबहादुर सम्भवत आज अपराह्न भेट्ने कार्यक्रम छ, मैले सूचना भेटे बुझे अनुसार, सूचना पाए अनुसार त्यो भेटले पक्कै पनि काङ्ग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कंग्रेस, कम्युनिस्ट, कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
8: नेपाली कंग्रेस एमडीका हुने सम्भावना देख्नुभयो?
9: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के अरे मध्याहमा चाहिँ के अरे कुनै ठाउँमा शेरबहादुर देउवा र गगन थापा भेट्दै हुनुहुन्छ।
8: त्यो एथेन्टिक सूचना हो?
9: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग संवाद भइरहेको छ गगन थापाज्यूको। अब फाइनल्ली त्यो कुरा मिलेपछि पूर्व पार्टी सभापति, पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम।
8: तर इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त, होइन?
9: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ. अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ. यसमा त दुई मात्रै छैन, व्यक्तिगत रोमा उहाँहरू गाली गलोजमा उत्रिनु भएको छ. कानुनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो. तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनु भएर साझा एजेन्डाका साथ महाधिवेशन होम मिनिस्टर चाहिँ के छाउमा आउनुभयो भने यसले मलाई लाग्छ कंग्रेस फेरि बौरिएर एउटा बलियो पार्टीको रूपमा अगाडि बढ्नेछ.
8: तर नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन् होइन, आफ्ना अडानहरू छन्, किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको पुणे इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब पन्ध्रौं महाधिवेशन चौधौं नेतृत्वले नै गराउनुपर्छ, महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै
9: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि चाहिँ दबाव दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा जसले चाहिँ के अरे संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेपाले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ. उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तहसरमा त्यही त्यही तहबाट कुरा भइरहेको छ.
8: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
9: हस् हस् यहाँलाई पनि धन्यवाद.
8: हुनुहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर फेसराज घिमिरे. आजले श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
10: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.

0: सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ। हर विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
1: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्ते नमस्ते खेम सर,
1: के छ अवस्था? राम्रै हुनुहुन्छ? स्वास्थ्य अवस्था ठिक छ?
2: स्वास्थ्य ठिक छु।
1: देशको स्वास्थ्य कस्तो छ? देश पनि ज्वरो आएको छ कि के छ? प्यारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था?
2: होइन, अलि देशको अवस्था त ज्वरो मात्र होइन, अलि धेरै ठुलै ज्वरो।
1: अस्ति भर्खरै इन्जेक्ट शल्यक्रिया भएको छ होइन, फेरि नयाँ बिरामी थपिहालियो,
2: सन्चो नहोला भन्ने देखिरहेको छु म त।
1: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन, भदौ 23-24
2: शल्यक्रिया भयो, अझ त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म।
1: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि?
2: त्यो सम्भावना छ,
1: त्यस्तो छैन होला, किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन, सही दिशामा छ नि त। प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्या छ।
2: खै प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्य जीवहरूबाट कमेन्टहरू, नेगेटिभ कमेन्टहरू सुनिरहेको छ त म।
1: होइन, नेगेटिभ कमेन्ट के गर्नु भएको छ र? यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन, स्वतन्त्र छ नि त, एउटा सांसद सार्वभौम छ नि त, तर त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन। कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको फेरी फेरीमा?
2: होइन, कुन कुन काममा नम्बर दिने
1: सुशासनमा
2: त अब माथिकै घरसम्म ग्यासको लाइन पुगिरहेछ, त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स र भ्याटकै कुरा छ। अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन्, यो घन्टी पार्टी ठिक छैन, बेकारमा भोट हाल्यौं भन्ने प्रतिक्रियाहरू दिइरहेका छन्। त्यसैले नम्बर त कति पाउँछ र पास मार्क पनि पाउँदैन,
1: पास मार्क पनि दिन सकिन्न अहिले,
2: खै त्यो छैन, त्यस्तो त्यो खालको रिजल्टहरू, त्यस्तो एक्सनहरू देखिँदैन।
1: तर अहिलेको जुन यो परिस्थिति छ नि, यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ, रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको, संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन, तर बालिन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई, त्यसपछि पार्टीकै बैठकहरूमा पनि, यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई होइन?
2: यस्तो छ, अब उहाँहरूको एउटा कल्चर पनि देखिएन, पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर त हुनु पर्यो नि त। अब नेपालकै इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा मलाई लाग्छ फर्स्ट होला।
1: होइन, त्यो रुलिङ त गर्न पाएन त संसदमा नआएपछि।
2: ओ त्यही त, रुलिङ भन्नाले यतिसम्मको त्यो लेरेढिपी भन्छ नेपाली भाषामा, होइन, लेरेढिपी गर्ने कुरा, सांसदप्रतिको जवाबदेही नभन्ने कुरा, जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा, सांसदलाई पुरै व्यवस्था गर्ने कुरा, यो त गलत हो नि त। संसदीय प्रणालीमा सबैभन्दा ठूलो भनेको सांसद, जो सयौं लाखौं, जस एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्, नभए 1 लाख छ, होइन, 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ। अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। र सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्रै पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि घन्टी पार्टीकै मन्त्री, उहाँले रुलिङ गर्ने भनेको घन्टी पार्टीबाटै सभामुख भएको मान्यज्यू, अहिले त सम्माननीयज्यू, अनि उहाँहरूको एक्सन अथवा विरोध गर्ने भनेको त्यही घन्टी पार्टीकै सांसद आशिका तामाङ भनेपछि अब पार्टीभित्रै कन्फ्लिक्ट त सुरु भइसकेको छ नि त। यसैले संसदमा प्रणालीमा संसद ठूलो हुने कुरा, संसदप्रति प्रधानमन्त्री जवाबदेही बन्ने कुरा, अनि जुन जुन असहजताहरू उत्पन्न भएको छ त्यसलाई अन टाइममा म्यानेज गर्ने कुरा एउटा सबै काम गभर्मेन्टले भन्नु गर्नु पर्यो नि त। 35 वर्ष केही गरेनन्, 35 वर्षले बिगारेको कुरा 2 दिनमा कहाँ हुन्छ र यस्ता जवाब चाहिँ त अब सुख त पाइँदैन। 35 वर्षमा नभएका काम त अहिले भएको छ, नेगेटिभ वेबाट हेर्दा
1: जस्तै
2: यति धेरै भएको छ कि मानवीय संवेदना मानवीय संवेदनासँग कुनै गम्भीरै छैन यो सरकार। त्यो सरकार त के बुझ्छ भने म 1 करोड पैसा कमाउँछु या मेरो लकरमा सुन छ, यस्तै सुनै सुन भएका मान्छे मात्रै छन् भन्ने बुझाइ छ उसको। त्यसै यो समाजमा त अनेक खालका मान्छेहरू हुन्छन्, त्यो सबै मान्छेहरूप्रति सरकार जवाबदेही बन्नुपर्छ, सरकार अभिभावक बन्नुपर्छ। यो सबै चिज इग्नोर गर्न मिल्छ त, सबैभन्दा ठूलो कुरा भनेको मानवीय संवेदना, मानवीय प्रोटेक्ट गर्ने कुरा, ह्युमन राइटलाई संरक्षण गर्ने कुरा सबैभन्दा ठूलो कुरा होला नि त। आज यही सरकारको सरकारले ओभर ट्याक्स लगाएको कारणले मान्छेहरू मरिरहेका छन्, अझ मर्न सक्ने धेरै सम्भावना ह्याङ्गिङ गरेको देखिरहेको छु, सुसाइड नोट लेखेर मान्छे मरिरहेको छन् भनेपछि यिनी सबै चिजप्रति आँखा चिम्म गर्न मिल्छ त यो सरकारले। मान्छे मरे मरुन् खाए खाउन् यिनी भन्न पाइन्छ त, प्रधानमन्त्री हुने सरकारको जिम्मेवारी लिने जवाबदेही बन्नुपर्ने ठाउँमा व्यवस्था गर्ने कुरा यो धेरै राम्रो गरेको छैन, गरिरहेको छैन। अब कसले भन्नुपर्ने, कसले सिकाउनु पर्ने, कसले बताउनु पर्ने, त्यसैले यो ठिक बाटोमा हिँडेको छैन सरकार।
1: तर अहिले चाहिँ फेरि तपाईँहरूको पनि त उता सँगै बढ्ने सँगै बाँच्ने, हिजो बाचा कसम खाएको स्वर्ग जाँदा सँगै नर्क जाँदा सँगै प्रचण्डजी र ओलीजीको पनि राम्रै तालमेल भइरहेको छ, यसमा सन्तुष्टि हुनुहुन्छ तपाईँ?
2: यस्तो त क्यान्सर मान्छेहरूमाथि आपत आइपरेपछि त्यसले ट्विस्ट गर्ने उद्देश्यले यो गरेको हुनुपर्छ, खास गरेर ओलीले। अब ओलीले पनि आफ्नो केन्द्रीय कमिटिको बैठक या पदाधिकारीको बैठक या सचिव या स्थायी कमिटिको बैठक नडाकिकन अब त्यो सहमति गरेका छन्। अब हाम्रो संयोजक कौरले पनि अब धेरै यो विषयमा कुनै पनि संस्था या संयन्त्र अथवा कमिटीबाट निर्णय नगराइकन उहाँले पनि अब यो सहमतिमा सिग्नेचर गर्नुभएको छ। त्यसैले यो पहिलो कुरो त यो संस्थागत छैन, संस्थागत हुन सकेका छैन यो कुरा। मल्टी पार्टी डेमोक्रेसीमा दल भन्ने चिज ठूलो हो,
1: तर त्यहाँ मनमौजी चलिरहेछ फेरि।
2: सबै चिज सब थोक भनेको चेयरम्यानहरू मात्रै सबै चिज होइन, चेयरम्यानले जे गर्यो जे मन लाग्यो त्यो मात्रै गर्ने कुरा गर्न पाउने कुरा हुँदैन, कम्तीमा त्यसको अनुमोदन गराउने कुरा, त्यसको प्रि डिस्कसन गर्ने कुरा अनि डिसिजन गर्ने कुरा, त्यसपछि सही हिसाब कहाँ कहाँ गर्नुपर्छ, यो मेजर कुरा अथवा स्टेज या प्रोसेस भनेको यिनीहरू हुन्। तर एउटालाई संकट आइपऱ्यो त्यो संकटलाई टार्नलाई अर्कोले सहयोग गर्ने, अर्कोमाथि संकट आइपऱ्यो फेरि अर्कोले त्यसलाई सपोर्ट गर्नुपर्ने अथवा एकले अर्को बयान गर्नुपर्ने बखान गर्नुपर्ने त्यसको लागि कुनै पनि संस्थागत निर्णय नचाहिनुपर्ने, यो त बेसिक कुरा हो नि त। कि त इमान्दारी पूर्वक लाग्नु पर्यो सर, इमान्दार पनि छैनन्। अब इमान्दार
1: छैन
2: संस्थागत निर्णय नगरिकन सम्झौता गर्ने कुरा राम्रो हो त, यो आँखाले हेर्न पनि पर्यो नि त।
1: छलफल भएन,
2: छलफल भएको छैन।
1: अस्ति उहाँले झलनाथ खनालजीले भन्दै हुनुहुन्थ्यो क्या, पूर्व प्रधानमन्त्रीजीले यही कार्यक्रममा हो होइन, स्वर्ग नर्क भन्या चाहिँ गरुड पुराणमा यो काठमाडौँ उपत्यका जत्रो मात्रै छ अरे स्वर्ग, त्यसमा त विश्वका धेरै मान्छे जान चाहन्छन्, ओली प्रचण्डको त ठाउँ मुस्किलै होला भन्नुभएको थियो क्या मलाई।
2: बोल्नु भएको छ तर यो हामी कम्युनिस्टहरू यो स्वर्ग नर्कमा विश्वास नगर्ने मान्छेहरू, अब स्वर्ग पनि गइन्न नर्क पनि गइन्न होइन, तर पनि कति हामी स्खलित भइसकेको छौँ थ्योरिटिकली, अझै पनि चेयरम्यान छौँ, स्वर्गका कुरा गर्छौँ नर्कका कुरा गर्छौँ होइन, त्यो त राम्रो होइन, त्यो त कम्प्लिटली स्खलित भएको कुरा हो नि त, भन्नाले वैचारिक रूपमा ठिक ठाउँमा नभएको कुरा हो नि त।
1: तर अब एउटा आशा आस्था छ नि त होइन, मान्छेको भरोसा छ, आस्था छ होइन, दैवी प्रकोप होइन, दैवी शक्तिहरूप्रतिको आस्था त छ नि त धेरैलाई।
2: होइन त्यो त छ, त्यो त छ, तर विश्वास त छैन नि त।
1: अनि एउटा कुरा अब जानकारी के बताइदिनुहोस् भने नि, जस्तो अहिले अब सरकारका जुन गतिविधि तपाईँले देखिराख्नु भएको छ, अन्तर्राष्ट्रिय रूपमा पनि यो जुन किसिमको अहिले सुरक्षा चुनौतीका विषयहरू छन्, सीमा वारपारका विषयहरू छन्, त्यसपछि अब भूराजनैतिक स्थितिले चाहिँ विश्वलाई एउटा अर्को बाटोतर्फ डोर्याइरहेको छ, यो समग्र विषयलाई हेर्ने हो भने चाहिँ तपाईँको आफ्नो धारणा के छ, हामी कुन तहमा छौँ अहिले, राष्ट्रको हितको पक्षमा, राष्ट्रको चाहिँ एउटा समृद्धिको पक्षमा, राष्ट्रको सुरक्षाको पक्षमा चाहिँ सरकार कतिको जिम्मेवार छ?
2: संसदमा सम्माननीय प्रधानमन्त्रीले बोलेदेखि इन्डियाले अलि इन्डिया लगायतका अन्य देशहरूले छिमेकी राष्ट्रहरूले यो विषयमा अलिक धेरै चासो राखेका छन्, जसको कारणले पटक पटक यो हाम्रो नवलपरासीको भूमिमाथि आक्रमण, सुस्तमाथि आक्रमण भइरहेको छ। अब हाम्रा भूमिमाथि अरू अरू बाँधहरू भत्काइदिने यिनी कामहरू भइरहेको छ। सुरुवात कसले गर्यो? नेपालको सरकारले अथवा गभर्मेन्टले यसको सुरुवात गरेको छ, र यसलाई फेरि डिप्लोमेटिकली यसलाई फेस गर्ने कुरा, यसलाई म्यानेज गर्ने कुरा, सम्बोधन गर्ने कुरा पनि म सुनेको छैन, सुनिरहेको छैन। अब त्यो नभएपछि त एक खालले अप्ठ्यारो त छ, किनकि स्वयं सांसदहरू जुन दल रुलिङ पार्टी छ, रुलिङ पार्टीका सांसदहरू पनि सिरियस नहुने, स्वयं सम्माननीय प्रधानमन्त्री पनि सिरियस नहुने, मन्त्रीहरूले पनि ध्यान नदिने हो भने सीमा सेक्युरिटीको विषयमा त लगभग अप्ठ्यारै छ नि त, तर पनि यसै म्यानेज त गर्नुपर्छ। र दोस्रो कुरा के छ भने, अहिले शक्ति राष्ट्रहरूले हाम्रो नेपालले एउटा खेल मैदानको रूपमा स्थापित गर्ने प्रयास गरिरहेका छन्, यही खेल मैदान बनाएर आफूले दुईटा राष्ट्रहरूलाई चेक गर्ने र आफ्नो यहाँ उपस्थिति जनाउने र एक्टिभिटीहरू गर्ने, जस्तै अमेरिकाले यहाँ एक खालको तिब्बतीयन एक्टिभिटी गर्न सक्यो भने यही स्वरूप चाइनालाई कमजोर बनाउन सकिन्छ।
1: त्यो त स्थगित भयो, त्यो कार्यक्रम नहुने भयो, काठमाडौँ युनिभर्सिटीले आज नगरे
2: कार्यक्रम, होइन त्यो त एउटा प्रोग्राममा थियो, तर उसको त रेगुलर यो स्ट्राटेजी त अगाडि बढिरहेको छ नि त, त्यो एउटा स्टेप थियो, जस्तै जन्मदिन मनाउने कुरामा केही मान्छे उपस्थित भए, त्यसपछि अर्को जुन तपाईँले भनिराख्नु भएको छ काठमाडौँ युनिभर्सिटी होइन, युनिभर्सिटीको आयोजना हो, त्यसपछि अर्को अर्को प्रोग्रामहरू, यदि एउटा प्रोग्राम हो, प्रोग्राम भनेको एउटा कार्यक्रम हो, तर रणनीतिक जुन उद्देश्यको साथ गर्न खोजिएको छ तिनीहरू त अनगोइङ नै छ, भनेपछि यिनी चिजलाई पनि स्टप गर्नुपर्छ, स्ट्रङली स्टप गर्नुपर्छ, यो कुरामा पनि प्रधानमन्त्रीले ध्यान दिनुपर्छ सधैँभरिको लागि। अब एससीपीका कुरा पनि सुनिरहेको छु, अब यस्ता यस्ता कुराहरू कामहरू गर्न खोजिरहेछ, कम्तीमा राष्ट्रियतासँग जोडिएका विषयहरू, अब एसपिपी भन्ने बित्तिकै सेक्युरिटी सेक्युरिटीसँग जोडिन्छ, अब यिनी प्रोजेक्टहरू नगरे हुन्थ्यो अथवा पास नगरे हुन्थ्यो भन्ने हाम्रो चाहना हो, तर अब हाम्रो रुचि हाम्रो चाहनाले काम त गर्दैन, त्यसरी एक खालको रिस्क जोनमै देखिरहेको छ मुलुकको सेक्युरिटी सबै चिज।
1: हस्, उहाँलाई तपाईँलाई महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, मेटबडी चौधरीजी नमस्कार। उहाँहरू पूर्व मन्त्री एवं नेकपाका नेता मेटमणि चौधरी, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू गरिन्छन्। क्लासिक टेक, छोयो कि छोयो।
3: NBL Auto Loan,
4: अब नया गाड़ी खरीद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: रेडियो NRN 99.1।

0: Radio en Aren 99.1 Sapeka Lagi Sutana.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

Radio NRM 99.1 समयको ख्याल राखौ 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। सरकारले दूरसंचार क्षेत्रमा चालू आर्थिक वर्ष 2083-84 रूपान्तरणकारी वर्ष बनाउने तयारी गरेको छ। यसका लागि 4G को कवरेज विस्तार र केही क्षेत्रमा 5G सेवा शुरू गर्ने तयारी समेत गरिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हाल सञ्चालनमा रहेका टावरको संख्या 50% बढ़ाउने तयारी गरिएको जानकारी दिनुभएको छ। हाल नेपाल टेलिकमसम्म देशभर करिब 5,000 को संख्यामा टावर रहेकोमा तत्काल 1,600 टावर थप्नका लागि स्रोतको व्यवस्थापन भइसकेको छ। मन्त्री तिमल सिन्हाले निकट भविष्यमा थप 1,000 टावरका लागि प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभएको छ। मन्त्री तिमल सिन्हाले काठमाडौँमै 4G सेवा प्रभावकारी नभएको गुनासो रहेकाले नेपाल टेलिकमलाई यस क्षेत्रमा आफ्नो पूर्ण स्रोत परिचालन गर्न समेत निर्देशन दिइसक्नु भएको छ। दूरसंचार क्षेत्रलाई रूपान्तरणकारी वर्षका रूपमा चालू वर्षलाई लिएको र यस क्षेत्रमा लामो समयदेखि जकड़िएका विभिन्न मुद्दाहरू पनि सल्टाउने प्रयासमा रहेको समेत उहाँले बताउनु भएको छ। नेपाल राष्ट्र बैंकको डेपुटी गवर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। अर्थ मन्त्रालय स्रोतका अनुसार बुधबार बसेको मन्त्री परिषद बैठकले रावललाई डेपुटी गवर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। हाल उनी राष्ट्र बैंक सुपरिवेक्षक विभाग प्रमुखका रूपमा कार्यरत छन्। उनी राष्ट्र बैंकमा करिब 20 वर्ष काम गरिसकेका छन्। साउन महिनामा 57,316.38 टन ग्यास आयात भएको छ। नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो 5 महिनाको खाना पकाउने ग्यास आयातको तथ्याङ्क अनुसार यो हालसम्मकै उच्च तथ्याङ्क हो। विगतमा मासिक करिब 45,000 टन आयात भइरहेको ग्यास यो पटक उच्च वृद्धि भएको छ। केही महिना अघि मध्यपूर्वको समस्याका कारण ग्यास अभाव भएपछि उपभोक्तालाई सहज आपूर्ति व्यवस्था गर्न निगमले गत फागुन 29 गतेदेखि 38 गतेसम्म आधा सिलिण्डर 7.1 केजी ग्यासको सिलिण्डर मात्रै बिक्री गरेको थियो। निगमले आधा ग्यास सिलिण्डर बिक्री गर्दा बजारमा खपत घटेको थियो। फेरि ग्यास आपूर्ति सहज भएको भन्दै असार 31 देखि भरि सिलिण्डर दिन थालेपछि 81 माग बढ़ेको हो। गत चैतमा 38,719.45 टन, वैशाखमा 32,056.44 टन र जेठमा 32,842.29 टन ग्यास आयात भएको छ। त्यस्तै असारमा 44,544.50 टन आयात भएको छ भने साउनमा बढ़ेर 57,316.38 टन पुगेको छ। विशेष गरी असार महिनाको तुलनामा साउनमा ग्यास बिक्री बढ़ेको देखिन्छ। निगमका अनुसार साउनमा मात्र अघिल्लो महिनाभन्दा करिब 9 लाख सिलिण्डर बढ़ी बिक्री वितरण भएको छ। भदौ महिनामा पनि ग्यासको आयात र वितरण नियमित भइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने निगमले जनाएको छ। आपूर्ति व्यवस्था सुचारू रहेकाले बजारमा अभाव हुने आशंकामा अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न निगमले आम उपभोक्तालाई आग्रह गरेको छ। सुर्खेत भेरी करिडोर सड़क खण्डको जाजरकोट नलगाट नगरपालिका 10-11-20 रहेको टाक्सुगाट झोलुङ्गे पुल भने बगेपछि अस्थायी तुनका भरमा 3 जिल्लाका स्थानीयवासी यात्रा गर्न बाध्य भएका छन्। स्थानीयवासीले टाक्सुगाट वारपार गर्न अस्थायी रूपमा तुन निर्माण गरेर कोलापार गरिरहेको स्थानीय शिक्षक धनीराम ठाकुरले जानकारी दिएका छन्। साउन 29 गते टाक्सुगाट खोलामा रहेको अस्थायी कजवे बन्द हुँदा पानी सिंचाई गर्न ल्याइएको नहरमा प्रवेश गरेपछि 4 घर झुरुङ्गे पुल र सड़क बगाएको थियो। यसपछि स्थानीयवासी तीनका भरमा खोला चढ्न बाध्य भएका हुन्। 2077 माघ 2 गते टाक्सुगाट लगायतका अन्य 3 ठाउँका पुल निर्माण गर्न रायमाझी क्याराबान जेबीले ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा 36 महिनाभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने उल्लेख थियो। अहिले सम्झौता भएको झण्डै 7 वर्ष हुन लागेको छ, तर अहिलेसम्म पुल निर्माणका लागि कुनै पनि काम नभएको भेरी करिडोर सड़क योजना प्रमुख नरेश कुमार केसीले जानकारी दिएका छन्। निर्माण व्यवसायी चन्द्र थकालीले त्यहाँका टाक्सुगाडका साथै जुम्रे खोला नलगाड र तात्रागाडमा पुल निर्माणको लागि ठेक्का लिएका हुन्। सबै ठेक्का लगाएको झण्डै 7 वर्ष पुग्न लागेको छ, तर अहिलेसम्म यी सबै ठेक्कामा 2% पनि काम भएको छैन। योजना प्रमुख केसीका अनुसार 36 महिनामा पुल निर्माण गर्ने भनिएकोमा झण्डै 7 वर्ष पुग्न लाग्दा पनि पुलको जग समेत हालिएको छैन। कालीकोट जिल्लामा अवस्थित 440 मेगावाट क्षमताको तिलायत जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। एनएमबी बैंकको नेतृत्वमा आयोजनाको वित्तीय व्यवस्थापन बुधबार सम्पन्न भएको हो। तिलाखोलामा आईसीसी पावर कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाको कुल अनुमानित लागत 49.4 अर्ब रूपियाँ रहेको छ। कुल लागत मध्ये बैंकहरूको ऋण लगानी 44.5 रहेको
छ भने वित्तीय व्यवस्थापनमा एनएमबी ब्याङ्क सहित ग्लोबल आइएमबी ब्याङ्क, हिमालय ब्याङ्क तथा प्रभु ब्याङ्क र सहगुवा ब्याङ्कको रूपमा रहेका छन्। इलामको माइकोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन्। इलाम नगरपालिका 8 र 10 जोड्ने काइला टारमा उक्त पुल निर्माण गर्न 84,71,460 खर्च भएको छ। आर्थिक वर्ष 2082-83 कोशी प्रदेश सरकारको लगानीमा 179 मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासीलाई आवत जावत गर्न सहज भएको छ। पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले तिल्केनी सिलपुर सड़क अन्तर्गत पनि काइला टारमा पुल निर्माण भएपछि त्यहाँका स्थानीय खुशी भएको जानकारी दिएका छन्। पुल निर्माण भएसँगै राजदुवाली र सिम लगो लाईको बाटो घण्टौ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्। इलाम नगरपालिका 8 का सन्तोष गोलेले माइखोला वारिका बस्तीबाट पारी जान र पारीका बस्तीबाट वारी आउन झोलुङ्गे पुलले ठूलो सहयोग पुगेको बताएका छन्। दाङ लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 सड़क तथा यातायात पूर्वाधार विकासका लागि विनियोजित बजेट मध्ये करिब 75% खर्च भएको छ। यातायात पूर्वाधार निर्देशनालय बुटवलका अनुसार सड़क पूर्वाधारसँग सम्बन्धित विभिन्न बजेट मध्ये सो रकम खर्च भएको हो। चालू र पुँजीतर्फ गरी 74.78% बजेट खर्च भएको कार्यालयका वरिष्ठ इन्जिनियर एवं सूचना अधिकारी अरूण गुप्ताले जानकारी दिएका छन्। दाजुराको गौमूल गाउँपालिकाले 10 सय अस्पताल सञ्चालनमा ल्याएको छ। अस्पताल निर्माण सम्पन्न भएको करिब 1.5 वर्षपछि अस्पताल सञ्चालनमा आएको हो। गौमूल गाउँपालिका 2 माली वनमा निर्माण गरिएको अस्पतालका लागि 2077 चैतमा 13,84,91,000 रूपियाँमा ठेक्का सम्झौता गरी निर्माण शुरू गरिएको थियो। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 को खरिद दर 152.91 रूपियाँ र बिक्री दर 153.51 रूपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर 1 को खरिद दर 108.23 रूपियाँ र बिक्री दर 108.65 रूपियाँ, क्यानेडियन डलर 1 को खरिद दर 110.23 रूपियाँ र बिक्री दर 110.67 रूपियाँ तोकिएको छ। युरोपियन युरो 1 को खरिद दर 177.46 रूपियाँ र बिक्री दर 178.16 रूपियाँ, युके पाउन्ड स्टर्लिङ 1 को खरिद दर 207.29 रूपियाँ र बिक्री दर 208.11 रूपियाँ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त, अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1
1: Classic Techco Wi-Fi 6 Router Naam is Garmanek Shaktishali 4 Antenna Ma Wide Coverage 5G Strength Low Latency Rock Fast Speed Sabai Astra Ko Shakti Boke Ko 200 Mbps Ko Internet Aba 3 Mahina Ka Lagi Matra 3300 Rupaya Ma Saath Ma IPTV Matra 250 Prati Mahina Booking Ko Lagi 9801004477 Sharta Haru Lagu Hune Chan Classic Tech Choyo Ki Chalyo
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौं जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौं न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ
0: रेडियो एनआरएन 99.1
5: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: एमबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हरि शरण, म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1।
6: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो दोहोरी

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
5: एनबीएल अटो लोन,
6: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
5: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
5: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। संघीय संसद मार्फतका विभिन्न 9 वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बुधबार 8 गतेका लागि तय भएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकैपटक धेरै समितिका बैठक बस्न लागेका हुन्। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थ सचिवलाई आमन्त्रण गरिएको छ। बिहान 11 बजेका लागि तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा होटल एसोसिएशन नेपाल लगायतका सरकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै उद्योग समितिको बैठक बिहान 11 बजे बस्दैछ। बिहान 10 बजे बस्ने कृषि समितिको बैठकमा नेपालमा जैविक प्राङ्गणिक मलको उत्पादन भण्डारण तथा बिक्री वितरणको अवस्था सुधार गर्दै कृषि उत्पादन नघट्ने गरी रासायनिक मलको प्रयोग क्रमशः घटाउने सम्बन्धमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची छ। त्यस्तै पूर्वाधार विकास समितिको बैठकमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती ब्युटिफिकेशन आयोजनाका बारेमा छलफल गरिँदैछ। सरकारले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन र सेवाको उपयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सबै सरकारी कार्यालयमा सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानूनी व्यवस्थाकै अधीनमा रही त्यो प्रावधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हिजो एक वक्तव्य निकालेर संघीय मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार पालिका र विदेशमा रहेको नेपाली नियोग लगायतका सबै सार्वजनिक निकायलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ। अबदेखि सरकारी कार्यालयका बैठक समारोह कोसेली उपहार र सजावटका सामग्रीमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तु नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनु पर्नेछ। त्यसै गरी स्टेशनरी सफाई सम्बन्धी वस्तु फर्निचर साजसज्जाका सामान निर्माण सामग्री मेसिनरी औजार तथा उपकरण कृषि र पशुजन्य उत्पादन एवं खाद्य वस्तु तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ।
1: NBL Auto Loan
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: विश्वमा लामखुट्टेका 3500 भन्दा बढ़ी प्रजातिहरू भेटिए पनि नेपालमा हालसम्म 168 प्रजाति पुष्टि भएका छन्। सानो टोकाई ठूलो चुनौती भन्ने नारालाई आत्मसात गर्दै आज विश्व लामखुट्टे दिवस मनाइँदैछ। नेपालमा मलेरिया, डेंगी, हात्ती पाइले र जापानी इन्सेफलाइटिस जस्ता रोगहरू अझै पनि ठूलो चुनौतीका रूपमा रहेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाल सरकारले यसको रोकथाम र नियन्त्रणका लागि निरन्तर काम गरिरहेको छ। नेपालमा हालसम्म 168 प्रजातिका लामखुट्टे भेटिएका छन् र व्यापी रूपमै लामखुट्टेको जोखिम उच्च छ। सरकारले मलेरिया, कालाजार, डेंगी र जापानी इन्सेफलाइटिस जस्ता रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। जलवायु परिवर्तन र शहरीकरणका कारण लामखुट्टेको जोखिम निवारी र पहाड़ी क्षेत्रमा पनि विस्तार भएकाले जनचेतनाका कार्यक्रमहरू देशव्यापी बनाउनु आवश्यक छ। मौसमजन्य रोगको व्यवस्थापन र नियमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्वास्थ्य सेवा विभाग विगत 3 महिनादेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ। उपलब्ध तथ्याङ्क अनुसार पछिल्लो 4 महिनामा मात्रै सर्पदंशका कारण 66 जना र जापानी इन्सेफलाइटिसबाट 16 जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ला केही साता यता जनस्वास्थ्यका चुनौती थपिँदै गए पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा 2 जना अतिरिक्त सचिव हुँदाहुँदै 11 तहका अधिकृतलाई निमित्त महानिर्देशकको जिम्मेवारी सुम्पिएर देशको मुख्य स्वास्थ्य निकायलाई नेतृत्वविहीन बनाइएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले 12 तहका अतिरिक्त सचिवलाई मन्त्रालयमै थन्क्याएर स्वास्थ्य सेवा विभाग जस्तो प्रभावशाली निकाय निमित्तको जिम्मा लगाएकी छन्। विभागको महानिर्देशक पदमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिने कानूनी व्यवस्था छ। मन्त्रालयमा हाल डाक्टर संगीता कौशल मिश्र र डाक्टर श्रीकृष्ण श्रेष्ठ गरी दुईजना अतिरिक्त सचिव कार्यरत रहे पनि विभाग भने नेतृत्व विहीन छ। विभागको संगठनात्मक संरचना अनुसार महानिर्देशक स्वास्थ्य सेवा समूहका 12 तहका कर्मचारी हुनुपर्ने प्रावधान छ। तर अहिले विभागको नेतृत्व इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टसनलाई सुम्पिएको छ, जो 11 तहका अधिकृत हुन्। विपदका बेला आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स तथा रक्तदान सेवा सञ्चालनका साथै जनस्वास्थ्य सम्बन्धी अनुसन्धानका कार्यक्रमलाई तीव्रता दिनुपर्ने अवस्थामा विभागलाई लामो समयसम्म निमित्तकै भरमा छाडिँदा समग्र स्वास्थ्य क्षेत्रको कार्य सम्पादन कमजोर बनेको छ। सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्ने, डाक्टर नर्स लगायत जनशक्तिको व्यवस्थापन र क्षमता विकास गर्ने जस्ता कार्यहरू नेतृत्व अभावमा प्रभावकारी हुन सकेका छैनन्। उच्च अदालत पाटनले जनआस्था साप्ताहिकका प्रकाशक एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश सचेत क्विकेलको इजलासले प्रेस काउन्सिलको क्षेत्राधिकारको विषय भएकाले प्रकाशित समाचारको विषयमा श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको हो। उच्च अदालत पाटनले तीनवटा आधार देखाउँदै पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनी आदेश दिएको छ। पहिलो, पत्रिकामा प्रकाशित समाचारको विषय प्रेस काउन्सिलमा उजुरी परि कार्यवाहीयुक्त रहेकाले धरपकड नगर्नु भनेको छ। दोस्रो, नेपालको संविधानमा धारा 17 उल्लेखित विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा 19 उल्लेखित संचारको हकका आधारमा समेत पत्रकार श्रेष्ठलाई पक्राउ नगर्नु भनिएको छ। तेस्रोमा, सर्वोच्च अदालतले दुई दिन अघि मात्रै जारी गरेको आदेशका आधारमा हेर्दा समेत पत्रकार श्रेष्ठलाई धरपकड र पक्राउ र थुनामा राख्ने लगायतका काम नगर्नु भनिएको छ। गत स्वास्थ्य जनआस्था साप्ताहिकका आफ्नो निजी विषयवस्तु प्रकाशित भएको र त्यसले गोपनीयताको हक हनन भएको दावी सहित उपसभामुख रूबी कुमारीले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन्। त्यसपछि उनले प्रहरीमा समेत जाहेरी दिएकी थिइन्। प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति पत्र लिने प्रयास गरेको थाहा पाउन साथ पत्रकार श्रेष्ठ निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए। आफू विरूद्ध राज्य स्तरबाट कुनै काम हुँदैछ र त्यो गैर कानूनी हो भन्ने ताबिजसहित त्यसलाई रोक्न अदालतमा दिइने निवेदनलाई निषेधाज्ञाको निवेदन भनिन्छ। निषेधाज्ञाको निवेदनपछि सुनवाई हुनु अघि नै जिल्ला अदालत ललितपुरले प्रक्रिया नपुगेको भन्दै पत्रकार श्रेष्ठ विरूद्ध पक्राउ बुझिदिन अस्वीकार गरेको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलमा विवाद चर्किएको छ। दलका नेता उद्धव थापाले पार्टी र संसदीय दलको निर्णय विपरीत नेकपा एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गर्दै प्रदेश प्रमुख समक्ष पत्र बुझाएपछि विवाद चुलिएको। यही विवादका बीच संसदीय दलका बहुमत सदस्यले थापा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक कुमार देवकोटालाई पठाएको पत्रमा थापाले संसदीय दलको बैठक नै नबसी व्यक्तिगत लेटर प्याड प्रयोग गरेर मुख्यमन्त्रीमा समर्थन जनाएको उल्लेख गरेकी छन्। पार्टीको निर्णय र वृहत्तर हित विपरीत स्वेच्छाचारी ढंगले अघि बढ़ेको भन्दै थापा विरूद्ध भदौ 1 बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको जानकारी समेत प्रदेश प्रमुखलाई गराइएको छ। अहिले देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कडाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी र एक दुई ठाउँमा सामान्य वर्षा भइरहेको हो। त्यस्तै कोशी प्रदेशका पहाड़ी क्षेत्रमा पनि छिटफुट वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा कास्कीमा सबैभन्दा धेरै 107 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो समय मनसून विशेष गरी पहाड़ी क्षेत्रमा केन्द्रित छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँ तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँमा मध्यमसम्म वर्षाको अनुमान रहेको महाशाखाले जनाएको छ। बंगलादेशमा 35 वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समय अनुसार संसदमा दिउँसो 2 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। निर्वाचनमा सत्तारूढ़ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरूल इस्लाम आल मगिर र 11 दलको विपक्षी गठबन्धनका उम्मेद्वार कडेल ओली अहमद बीच प्रतिस्पर्धा हुँदैछ। यसै वर्ष 12 फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्केको थियो। संसदमा बीएनपीको 2/3 भन्दा बढ़ी बहुमत छ। त्यसैले मिर्जा फखरुल इस्लाम आल मगरीको जित सुनिश्चित मानिएको छ। उनी पेसाले अर्थशास्त्री हुन्। सन् 1990 दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए। उनी पहिले कृषि राज्य मन्त्री र स्थानीय मन्त्री समेत बनेका थिए। राष्ट्रपति निर्वाचनमा 349 सांसद सहभागी हुनेछन्। राष्ट्रपति निर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण हुनेछ। नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ नै बंग भवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन्। अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दीनले स्वास्थ्यको कारण देखाउँदै आफ्नो 5 वर्षीय कार्यकाल पूरा गर्नु अघि नै गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुन लागेको हो। बंगलादेशमा हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन्। बंगलादेशको संविधान अनुसार पद रिक्त भएको 90 दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ। त्यस्तै केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार 7 जनाको मृत्यु भएको छ। मृतक मध्ये 5 जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको छ। केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा 1 पाइलट र 6 यात्रु थिए। हेलिकप्टर बिहान 9:13 बजे लोसभा कन्जर्भेन्सीबाट साम्ब्रु काउन्टीको इबासो न्युरो क्षेत्रतर्फ जाँदै गर्दा माउन्ट आलो लोकुवाको दुर्गम क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 जना खेलाड़ी सहित 4 सदस्य नेपाली टेनिस टोली आज भारत जाँदैछ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट रहेका छन् भने प्रशिक्षकमा रेणु देवी कोण्डा रहेकी छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मूल लगायतले हिजो नै विदाय गरेका छन्। उनीहरूले रोहन बोपना टेनिस एकाडेमीमा प्रशिक्षण गर्नेछन्। टोली भदौ 23 गते स्वदेश फर्किनेछ। विश्व एसियाडकै लागि छनौट भएका अभिषेक वास्तुला र शिवाली गुरूङ स्वदेश बाहिर प्रशिक्षणरत रहेको नेपाल टेनिस संघले जनाएको छ। हौस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली network.com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: श्रोत नमस्कार, आजको नेपाली बसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा यतिखेर सुनिराख्नु भएको छ। युट्युब पेज र युट्युबमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। त्यसै गरी काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज सहित विभिन्न डिजिटल प्लेटफर्महरूबाट नेपाली बस यतिखेर एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बस एका बिहानै तपाईँहरूको रेडियो सेटमा र घर घरमा आउने गर्दछ र यसले विभिन्न विषयमा प्रश्नोत्तर गर्ने गर्छ। विभिन्न विषयका प्रश्नहरूमा र विभिन्न विषयहरूमा चाहिँ प्रश्न गरेर सिधा प्रश्नको सिधा जवाफ लिने प्रयत्न पनि गरिरहेको छ नेपाली बसले। आजको नेपाली बसमा पनि हामी यिनै विषयमा छलफल र बहस गर्दैछौं र विशेष गरी अहिलेको अवस्थामा संसदमा मात्र होइन पार्टीलाई पनि बालिनको निरन्तर व्यवस्था भएको खबरहरू छन्। बालिन गयल भइसके पछाडि दलको नेता अभ्यास गर्दै रवि लामिछाने भन्ने विषय पनि आएको छ। एकातिर बालिन बिनाको बैठकले संसदीय दलको विधान संशोधन गर्ने प्रक्रिया अघि बढ़ाएको छ, अर्कोतिर आफूलाई बोधार्थ दिएर मन्त्रीहरूलाई प्रश्न लेख्न निर्देशन दिँदै रवि लामिछानेले शक्ति अभ्यासमा रहेको प्रष्ट सन्देश दिएका छन्। अहिलेको अवस्थामा रासपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउन सक्ने नेकपा एमाले चिन्ता व्यक्त गरिरहँदाखेरि अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब सक्रिय हुनुभएको हो त, दलको नेताको अभ्यासतर्फ राष्ट्रपतिका सभापति लाग्नु भएको हो। अहिले बालेन हरेक बैठकमा उहाँले इग्नोर गर्दै गर्दाखेरि, हरेक बैठकमा उपस्थित नहुने गर्दै गर्दाखेरि उहाँले चाहिँ एक किसिमको आफ्नो संघर्षलाई आफ्नो शक्तिलाई विस्तारै प्रदर्शन गरिरहेको खबर छ। स्वयं लामिछानेले पनि बैठकपछि पत्रकारसँग कुरा गर्दै संसदीय दलको बैठक भए संसदीय दलको नेता तथा प्रधानमन्त्री उपस्थित हुने भनेर अनौपचारिक छलफल गरेको पनि स्पष्टीकरण दिएका छन्। तर त्यही बैठकले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। यो निर्णयले लामिछानेको दावी स्वत कटेको छ। उक्त बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषयदेखि राष्ट्रिय राजनीतिसम्मका विषयहरू पनि उठाएका थिए। आज नै श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ हुनुहुन्छ। केरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, गुड मर्निङ खेमजी, श्रोता वर्ग सबैलाई गुड मर्निङ छ।
0: ल अब भन्नुहोस्, रोम जलिरहेको छ, न्युरोले बाँसुरी बजाइरहेको छ, होइन, न्युरोलाई बिउजाउन किन सक्नु भएन तपाईँहरू प्रतिपक्षको भूमिकामा हुँदा पनि?
1: पछिल्लो समयमा चाहिँ न्युरोलाई बिउजाउने प्रयत्नमा संसदका हाम्रा चाहिँ हाम्रो संसदको प्रमुख भनेको सभामुखबाट न्युरोलाई बिउजाउनको निम्ति सबै प्रतिनिधि सभाका सदस्यहरूको भावनालाई त्यही सम्बोधन गर्दै रुलिङ गर्नुभएको छ र यही हप्ता नेरोलाई संसदमा ल्याएर बिउठाउने भन्ने कुरा आएको छ। क्यान्जी,
0: होइन, न्युरोलाई 10 गते बोलाइएको छ, तर न्युरो चाहिँ फेरि बाँसुरीमै मस्त भयो भने के हुन्छ अवस्था?
1: त्यो अवस्थाले विशेष गरेर उहाँलाई नै नोक्सानी गरिदिने हाम्रो संसदको प्रमुख भनेको सभामुखबाट नेरोलाई बिउठाउनको निम्ति सबै प्रतिनिधि सभाका सदस्यहरूको भावनालाई त्यही सम्बोधन गर्दै

0: त्यसकारणले गर्दाखेरि नेहरूले बाँसुरी नै बजाइराख्नु भएको परिस्थितिमा फेरि अर्को परिस्थिति उत्पन्न हुन सक्ने त वैज्ञानिकै विषयवस्तु भयो होइन. द्वन्दात्मक भौतिकवादले पनि त्यही भन्छ अनि अब राजनीतिक सिद्धान्तहरूले पनि त्यही भन्छ. अब नयाँ कुराहरू आउँछ नि, त्यसमा त कुनै चिन्ता छैन फेरि पनि.
1: तर अब एउटा कुरा के छ नि, तपाईँहरूले न्युरो मात्र खोजिराख्ने हो कि अरू काम पनि गर्ने हो सदनमा गएर?
0: हामीले अरू कामहरू जनताले जे म्यान्डेट दिएर पठाए नि, प्रतिपक्षी दलमा बसेर यो यो कुराहरू गर्नु भनेर जे म्यान्डेट प्राप्त भएको थियो, जे आदेश प्राप्त भएको थियो, त्यो आदेश अनुसार हामीले गर्नुपर्ने जिम्मेवारीहरू वहन गर्नुपर्ने विषयहरूमा कुनै कमी कमजोरी हुन दिएको छैन.
1: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका भनेको विरोध मात्र होइन, तर नेपाली कंग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहलाई मात्रै खोजिरहेछ. बालेन्द्र शाहले त नबोली नबोली काम गरिरहनु भएको छ नि त भित्रभित्र, होइन?
0: होइन, हामीले राम्ररी गर्दै गरेको कामहरू सबै कुरा प्रकाशमा आएको हुन सक्छ. मिडियामा अथवा जनताको बीचमा चाहिँ आएको विषयवस्तु बालेनको विरुद्ध मात्रै भन्ने कुरा छ, तर हामीले संसदमा बसेर जे कुरा गर्नु पर्यो भने ऐन बनाउनु पर्ने, विधेयकहरूमाथि छलफल गर्नुपर्ने, नियमहरू बनाउनु पर्ने, अन्य प्रतिपक्षी दलको रूपबाट अब क्रिएटिभ तरिकाले चाहिँ सरकारलाई जे सघाउनु पर्ने हो, यो संसदलाई के लगाउनु पर्ने हो, जनताले जे म्यान्डेट दिएको छ त्यो गर्नको निम्ति हामीले कुनै कसर बाँकिरहेको छैन. त्यस कारणले हाम्रो काम चाहिँ खालि बालेनको अथवा नेहरूको विरोध मात्रै गरिराख्ने भन्ने छैन.
1: तर चाहिँ अब प्रतिपक्षी दलको भूमिका अहिले तपाईँले त्यहाँ राम्रैसँग निभाइरहनु भएको छ, त्यो चाहिँ सरकारले गरेका गतिविधिहरूमा तपाईँहरूको निगरानी राम्रै बढ्या छ, वा चाहिँ सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने तपाईँको जुन छ नि, त्यसमा चाहिँ त्यसको ठोस प्रमाण के हो कि यो प्रतिपक्षीको राजनीतिक आरोप मात्रै हो?
0: होइन, सरकारले जब आफूलाई कमजोर महसुस गर्छ नि, कमजोर महसुस गरेपछि जनताको आवाजहरूलाई छुन्ने, संचारको आवाजहरूलाई छुन्ने बाटोतिरतर्फ उन्मुख हुन्छ. यो अधिनायकवादको प्रारम्भिक लक्षण हो. विगतका जति पनि हामीले अधिनायकवादको अभ्यासहरू हेऱ्यौँ हामीले, होइन, विगतको अभ्यासहरूले के प्रमाणित गर्छ भने सबैभन्दा पहिले यो चाहिँ सरकार आफू चाहिँ अब निरङ्कुश अथवा आफूले गरेको कमजोरीहरूलाई ढाकछोप गर्नको निम्ति चाहिँ सबभन्दा पहिले संचार माध्यमलाई चाहिँ थर्काउने, संचार माध्यममा चाहिँ नै हर्काउने काममा सुरु हुन्छ. अब यो प्रमाण चाहिँ के हो त भन्दाखेरि, हिजो अस्ति भर्खरै चाहिँ नै हाम्रो चाहिँ नै सबै प्रमुख संचार माध्यमहरूमा सरकारले चाहिँ नै मेन गेटहरूमा चाहिँ गाडी लगेर तेर्स्याएर चाहिँ जुन राज्य आतंक सिर्जना गर्ने हाम्रै पार्टीका सभापति गगन कुमार थापाज्यूको चाहिँ नै मेन गेटमा लगेर गाडी तेर्छन्, यस्तै संचारका ठूला ठूला संचार गृहहरू र पार्टीका नेताहरू हाम्रै पार्टीको सभापतिज्यूको गेटको अगाडि चाहिँ जुन किसिमको छ, यो चाहिँ एउटा सङ्केत गरेको हो क्या. संचार माध्यमले सरकारले गरेका कमी कमजोरीहरूलाई बाहिर निकाल्यो, जनतालाई सुनायो, त्यस कारणले सबभन्दा पहिले संचारको अथवा पत्रकारको मुख छुन्नुपर्छ. मुख छुनेपछि चाहिँ नि जनताले हामीले गरेका कमजोरीहरू थाहा पाउँदैनन् भन्ने जुन यो सरकार छ, यो सरकार त्यस्तो अधिनायकवाद अथवा निरङ्कुशता लाग्ने प्रारम्भिक चाहिँ नि त्यो लक्षण हो. त्यो लक्षणका आधारमा हामीले सरकार अधिनायकवादतर्फ उन्मुख भयो भन्ने हो. त्यसका अतिरिक्त हिजो अस्ति भर्खरै एकजना हामीले चाहिँ नै वरिष्ठ पत्रकार पक्राउ पर्नुभयो र रिहा पनि हुनुभयो. त्यसका अतिरिक्त निजी क्षेत्रका चाहिँ नै ठुल्ठुला चाहिँ नै उद्योगपतिहरूलाई चाहिँ नै व्यवसायीहरूलाई चाहिँ पक्रिने छोड्ने, कर्मचारीहरूलाई पक्रिने छोड्ने, ट्रेड युनियन अधिकारमा चाहिँ बन्देज लाउने, विद्यार्थी संघ संगठन चाहिँ नै विद्यार्थीहरूको चाहिँ नै संगठित हुन पाउने अधिकार, आफ्नो चाहिँ नै करियर डेभलपको निम्ति आफ्नो आवाजहरू राख्न पाउने अधिकारलाई चाहिँ नै बन्देज गर्ने, यी सबै लक्षणहरूले चाहिँ सरकार जनतासँग डराएको परिस्थिति छ. किनभने 182 सिटको जुन दुईतिहाई नजिकको जुन चाहिँ बहुमत जनताले एउटा भरोसाका साथ दिएका थिए, त्यो भरोसाको चाहिँ जवाफ अथवा त्यसको जवाबदेहिता दिन नसकेको कारणले सरकार बिस्तारै लुक्दै चाहिँ नै एउटा कोठामा सीमित भएको अवस्था छ. यो परिस्थितिहरूलाई लुकाउनको निम्ति, छुपाउनको निम्ति चाहिँ सरकार बिस्तारै सबै क्षेत्रलाई आक्रमण गर्ने, सबै क्षेत्रमा हस्तक्षेप गर्ने, सबै क्षेत्रको मुख बन्द गर्न लाउने जुन परिस्थितिमा पुग्यो नि, यो चाहिँ उसको कमजोरीलाई लुकाउनको निम्ति हो. त्यस कारणले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्ने यथार्थ प्रमाण चाहिँ यही हो.
1: एउटा कुरा कि 4 महिनामा 247 जनाले मृत्यु गरेको पनि तपाईँले त्यहाँ प्रस्तुत गर्नुभयो डेटा, होइन? 10-12 जना अझै पनि बेपत्ता छन्, 463-500 बराबर चाहिँ घाइते भएका छन्, अङ्गभङ्ग भएको स्थिति छ. 4 महिनामा ठूलै परिमाणमा चाहिँ जीव धनको क्षति भयो नि त केरुङजी, होइन? त्यसो त त्यसमा चाहिँ तपाईँले आवाज उठाउनु भएको छ, यो स्पष्ट तथ्याङ्क हो, तपाईँसँग रेकर्ड छ होइन यो सबै?
0: मैले प्राप्त गरेको आधिकारिक तथ्याङ्क.

0: नै हो यो प्रमाणित तथ्याङ्क नै हो।
1: तर अब अहिले चाहिँ सिंहदरबार प्रवेशमा पनि कडाई गरेको विषयमा पनि यहाँको आपत्ति रह्यो होइन, सिंहदरबार कडाई भनेको सुरक्षाको दृष्टिकोणले होला नि त।
0: होइन, सुरक्षाको दृष्टिकोण आफ्नो रहन्छ, त्यो सरकारमा रहेका प्रमुख मान्छेहरू जति जिम्मेवार छन् नि यो मुलुकका लागि, यो समाजको लागि, यो मुलुकको निम्ति, यो व्यवस्थाको निम्ति, यो कानूनको निम्ति, संचार क्षेत्रमा काम गर्ने संचार क्षेत्रका जिम्मेवार पत्रकार मित्रहरू त्योभन्दा बढी जिम्मेवार हुनुहुन्छ नि। हिजो अस्ति यो सरकारमा रहनुभएका साथीहरू कहाँ हुनुहुन्छ त? कतिवटा सिनका देशका निम्ति भाँचेर त्यो ठाउँमा आइपुग्नु भएको छ। तर मिडिया कर्मीहरूले निरन्तर रूपमा लोकतन्त्रको रक्षाको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, गणतन्त्र प्राप्तिका निम्ति, लोकतन्त्र प्राप्तिको निम्ति, यो संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति चाहिँ जुन किसिमको एउटा संघर्ष गर्दै आएका छन् नि त, त्यो संघर्ष गर्दै आएको एउटा पत्रकार एउटा आफ्नो आइडेन्टिटी कार्ड देखाउँदै गर्दाखेरि केरका गर्नुपर्ने कुनै आवश्यकता छैन क्या? यो सरकारका प्रमुख, यो सरकारका चाहिँ नि सदस्यहरू जो जो छन् नि, यिनीहरूले देशका निम्ति कतिवटा चिन्ता भाँचे, लोकतन्त्रको निम्ति कति दिन लडाईँ गरे, कति दिन उनीहरू चाहिँ नि कस्टडीमा बसे, जनता कतिवटा जनताको कतिवटा काम गरे, यो त हामीले हिसाब किताब राखेकै छ नि त। त्यस कारणले जनताहरू जो एउटा आइडेन्टिटी कार्ड, आफ्नो एउटा स्वाभिमान, एउटा किसिमको आफ्नो देशप्रतिको चाहिँ जिम्मेवारी त उहाँहरूभन्दा जनतामा धेर हुन सक्दछ नि त। यो कारणले गर्दाखेरि अनावश्यक केरकार गर्ने, मान्छेलाई फर्काउने, अलि डोमिनेट गर्ने, ह्युमिनेट गर्ने काम चाहिँ सरकारले गर्नु हुँदैन।
1: हिरामिजार दुसादको पनि आत्महत्यालाई सरकारको संविधान हिंताको प्रमाण भन्दै गर्दाखेरि के सुकुम्बासी समस्या व्यवस्थापनमा सरकारको चाहिँ अधिनायकवादी चरित्र हो त्यसो भए?
0: प्रारम्भ नै त्यस्तो भयो नि सेनजी, कुनै पनि सरकारले अथवा कुनै पनि शुभ कार्य शुरू गर्नु गर्दाखेरि चाहिँ नि पहिलो काम गर्दाखेरि पोजिटिभ सेक्टरबाट शुरू गर्नुपर्छ नि त। तपाईँ हामीले पनि एउटा राम्रो कामको प्रारम्भ गर्यौँ भने राम्रो क्षेत्रबाट, सकारात्मक ऊर्जा दिने क्षेत्रबाट कामको प्रारम्भ गर्छौँ नि त। यो दुई तिहाई नजिकको सरकार आएपछि त अब म भन्दा मैमत त एउटा चाहिँ तल त्यो चितवनतिर एउटा ध्रुवी हात्ती थिएन पहिले, अब अहिले चाहिँ मर्यो कि बाँचेको छ थाहा छैन, ध्रुवी हात्ती जस्तो भयो नि त। सबैभन्दा पहिलो काम है सरकार गठन भएर पहिलो काम त जनतामा पोजिटिभ म्यासेज जाने खालको, जनतामा एक किसिमको चाहिँ उत्साह भनिने, एक किसिमको चाहिँ उमङ्ग आउने, सबैमा लै राम्रो भएछ भन्ने किसिमको कामबाट प्रारम्भ गर्नुपर्ने। सरकारको कामै सुकुम्बासी बस्ती जहाँ चाहिँ नेपाली जनता जसले उनीलाई भोट दिएका थिए तिनैहरूलाई चाहिँ उजाड बनाएर जो जो चलाएर आतंक मचाएर प्रारम्भ गरेपछि कहाँबाट यो सरकारको राम्रो
1: होइन? जनताको समस्या उठाउनु तपाईँको धर्म हो, प्रतिपक्षीको धर्म हो, जनताको समस्या मुखरित गर्ने थलो संसद हो होइन? प्रधानमन्त्री चाहिँ पटक पटक लामो समयदेखि संसदलाई अवमूल्यन गर्दै आउनु भएको कुरा पनि सत्य नै हो। संसदमा गैल त उहाँ हुनु नै भएको छ, तर त्यसको कसरत चाहिँ राष्ट्रिय स्वतन्त्रै पार्टीका सभापति रवि लामिछानेले संसद दलको नेताको कसरत गरिरहेको विषय पनि सँगसँगै आएको पनि छ। तर तथ्याङ्क प्रस्तुत गरेर दोष लाउनु मात्र पर्याप्त हो कि तपाईँहरूकोले पनि परिणाम दिने गरी आफ्नो जिम्मेवारी लिनुपर्छ भने क्या? त्यो बोध गर्नु पर्दैन।
0: जिम्मेवारी भनेको चाहिँ हाम्रो, हामीले प्रश्नै भनेको छ, सरकारले राम्रो गरेको कामहरूमा, राम्रा कामहरूमा चाहिँ सरकारलाई हामीले प्रशंसै गरेका छौँ। जस्तै अस्ति हाम्रो अर्थमन्त्री डाक्टर सोनी मोहागले जुन बजेट ल्याउनुभयो, त्यो बजेट ल्याएको विषयमा 3% कर नल्याउ नराख्नुहोस्, समता कर नराख्नुहोस् होइन, यो चाहिँ विद्युतको चाहिँ 50 युनिट भन्दा बढीको चाहिँ भ्याट नराख्नुहोस् भनेर मैले व्यक्तिगत रूपमा पार्टीले प्रतिपक्षी दलका सांसदहरूले उहाँलाई गर्नु हार गुहार गरे, अन्तत्वत उहाँले त्यो सच्याउनुभयो, सरकारले सच्यायो। मैले उहाँलाई, डाक्टर साहबलाई, हाम्रो अर्थमन्त्रीजीलाई, सरकारलाई धन्यवाद दिए, अब आज पनि धन्यवाद दिँदैछु। हाम्रा चाहिँ स्कूलहरूमा काम गर्ने होइन चाहिँ सहयोगी कार्यकर्ताहरू, कार्यालय सहयोगीहरू होइन, रेखामा काम गर्नेहरूको चाहिँ जुन के अरे 5,000 वृद्धि गर्यो नि त अरू अस्ति सरकारले, हो त्यो गर्दा चाहिँ ती क्षेत्रलाई छुट्यायो, त्यो नछुटाउनुहोस् न। सबभन्दा खासमा तलब भत्ता बढाउनु पर्ने त उहाँहरूको हो के, उहाँहरूको 2,000 भए पनि तलब
1: के अरे काठमाडौँ आउँदैछन् शिक्षकहरू, आन्दोलित हुँदैछन्, भदौमा चाहिँ उहाँहरूले आन्दोलन घोषणा गरेर बताइसकेका छन्। यतिखेर नरेन्द्रजी शिक्षकका समस्याहरू छन् नि त होइन?
0: त्यो विषय चाहिँ शिक्षकहरूसँग सम्बन्धित विषयवस्तु रह्यो, शिक्षक हक अधिकारको विशेष गरेर शिक्षा नियमावली विगतदेखि बन्न 2028 सालको शिक्षा नियमावली चाहिँ अहिलेसम्म कायम रहेको, त्यो शिक्षा नियमावलीलाई चाहिँ समय सापेक्ष रूपमा समयानुकूल परिवर्तन गर्नुपर्छ भन्ने आधारले त्यो किसिमको आन्दोलन विगतदेखि हुँदै आएको थियो, त्यही सन्दर्भ हो। तर मैले यहाँ जोडेको कुरा चाहिँ अचेतन भत्ता वृद्धि गर्दाखेरि एउटा सानो कर्मचारी जसले चाहिँ विद्यालयलाई सञ्चालन गर्न बचाउनको निम्ति एउटा चाहिँ नि भूमिका निर्वाह गर्छ, एउटा खम्बाको भूमिका, एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, त्यो सेक्टरको तलब भत्ता वृद्धि नगर्दाखेरि मैले रोस्टमबाट प्रत्यक्ष रूपमा भेटेर पटक पटक अनुरोध गर्दाखेरि त्यतिखेरको अर्थमन्त्रीजीलाई अथवा त्यतिखेर सम्बद्ध निकायलाई तातो लागेन, अन्ततको एउटा जनदबाव सिर्जना भएर हिजोको निर्णयले यी तल्लो स्तरका कर्मचारीहरू जसले स्कूल सञ्चालनमा सहयोग पुर्याएका छन्, सहयोगी कार्यकर्ता होइन के अरे कार्यालय सहयोगी भन्ने छ, लेखामा काम गर्ने उहाँहरूको पनि तलबबाट अब यसमा म धन्यवाद दिइरहेको छु। त्यस कारणले हामीले रचनात्मक रूपबाट राम्रो कुराहरू जुन सरकारले गर्छ त्यसमा चाहिँ हामीले प्रशंसा गर्ने सहयोग गर्ने काम छँदैछ, तर जब जब जनताको विपक्षमा जनहित विरोधी कामहरू, राष्ट्रहित विरोधी कामहरू, राष्ट्रियतासँग चाहिँ नै विरोधी कामहरू सरकारले गर्छ भने त हामीले
1: होइन अब नेपाली कंग्रेसको कुरा गरौँ न, सरकारको मात्र कति कुरा गर्नुहुन्छ, कंग्रेसभित्रको भाँड भैलो कहाँ पुग्यो अहिले, के हुँदैछ?
0: होइन कांग्रेसभित्रको भाँड भैलो होइन यो, अब कांग्रेसमा अब सामान्यतया अब विचारको स्वतन्त्रता भएको हुनाले, लोकतन्त्र मान्ने पार्टी भएको हुनाले कांग्रेसभित्र विभिन्न विचारहरू पर गम्भीरतापूर्वक बहस गर्ने, छलफल गर्ने, भेला हुने विषयवस्तुलाई
1: संविधानले
0: दिएको, हाम्रो चाहिँ नि सिद्धान्तले दिएकै विषयवस्तु हुन्, त्यस कारणले यसलाई भाँड भैलो नभनिकन एउटा विशेष विषयवस्तु उप छलफल गर्नका निम्ति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू सबै भेला भएर एउटा छलफलको क्रममा
1: अब छलफल त भइ त सक्छ त, पूर्व सभापतिले त भनिसक्नु भयो नि त, हिन्दू हिन्दू हिन्दू, अब हिन्दू राष्ट्र घोषणा गर्ने कंग्रेसको विधानमा छ त, अहिले संविधानमा छ त्यो कुरा।
0: यो मुलुकको लोकतन्त्र प्राप्तिको इतिहासमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आदरणीय शेरबहादुर देवबाजाई पूर्व पार्टी सभापतिज्यू, उहाँबाट यो किसिमको अपेक्षा चाहिँ सर्वसाधारण सबै जनताले गरेका थिएनन्। नम्बर एक त अब यो संविधानमा पनि यो कुरा उल्लेख थिएन, दोस्रो कुरा चाहिँ हाम्रो पार्टीको विधान र हाम्रो सिद्धान्तले पनि त्यो कुरा दिएको थिएन। पार्टीको नेतृत्व गर्ने र राजनीतिक परिवर्तनको नेतृत्व समेत गरिसक्नुभएका एउटा सिद्धहस्त र स्थापित राजनीतिक व्यक्तित्वबाट त्यो किसिमको कुरा नआएको भए हुन्थ्यो, तर त्यो बीचमा कुन साइकोलोजीले काम गर्यो भन्ने कुरा एउटा छुट्टै विश्लेषणको विषयवस्तु हुन सक्छ नि। थ्याङ्कजी
1: होइन, अब राष्ट्रिय भेलाले त धेरै प्रस्तावहरू पारित गरिसकेका छन् त, होइन अब कंग्रेस त यो त मिल्ने हो कि, विभाजनको डिलमा अब कंग्रेस अहिले आधिकारिकताको विवाद पनि त पुणे इजलासमा पुग्यो सर्वोच्चको, के भन्नुहुन्छ?
0: सर्वोच्चमा के अरे जुन पुनरावलोकनको निवेदन पर्यो, त्यो निवेदन परेपछि सर्वोच्च अदालतले यो निवेदन दिन पाउँदैन भन्न पाउँदैन, सर्वोच्च अदालतले न्यायिक रूपबाट कसैले क्वेसन गर्यो, कसैले एउटा उजुरी लिएर आयो भने त्यो उजुरी उप हुन्छ म हेर्छु भन्नलाई स्वाभाविक हुन जान्छ, त्यसैलाई निष्ठा भनिएको हो। तर संसारका अब हुन त सर्वोच्च अदालतमा चल्दै गरेको केसप्रति मैले केही अरू टिप्पणीहरू गर्नु छैन, किनभने सर्वोच्च अदालतप्रति न्यायालयप्रति हाम्रो भरोसा पनि छ, सर्वोच्च के अरे हाम्रो सम्मान पनि छ। तर मेरो एउटा विषयवस्तु के हो भने त्यो सर्वोच्च अदालतले चाहिँ जुन जुन संविधानको जुन दफामा व्याख्या गर्छ, कानूनको जुन दफामा व्याख्या गर्छ, निर्वाचन नियमावली, राजनीतिक दल सम्बन्धी ऐन, त्यस पछाडि आएर नेपाली कांग्रेसको विधान, नेपाली कांग्रेसको नियमावली को तिनै दफाहरू छलफल गर्ने हुन्, जुन दफाहरू चाहिँ अस्ति के अरे वैशाख 4 गते भएको फैसलामा पनि केही दफाहरू चाहिँ के अरे को के भन्छ व्याख्या गरेर त्यो फैसला भएको हो। निर्वाचन आयोगले आधिकारिकता दिने सन्दर्भमा पनि तिनै दफा उपदफा, किन निर्वाचन आयोग पनि त त्यही कानूनले सिर्जना गरेको एउटा संवैधानिक निकाय हो नि त। निर्वाचन आयोगले व्याख्या गर्ने कानूनको दफा उपदफा र अस्तिको वैशाख 4 गते के अरे सर्वोच्च अदालतले व्याख्या गरेर जुन फैसलामा चाहिँ व्याख्या गरिएको दफा उपदफा अनि अहिले पुनरावलोकनको सन्दर्भमा गरिने दफा उपदफामा फरक पर्दैन नि त। त्यस कारणले गर्दाखेरि त्यो अब एउटा हुन्छ, हेरिदिन्छु भनेर सर्वोच्चले अब न्यायिक अधिकारको निरूपण गर्ने विषयवस्तु आफ्नो रह्यो, तर यसको जुन रिजल्ट र यसको जुन निष्कर्ष जुन छ नि, निष्कर्ष त यही नै आउने फेरि पनि, किनभने यो निष्कर्ष चाहिँ फेरि आएन र अस्तिको निर्णय र फैसलाहरू चाहिँ उल्टिने हो भयो नि त, अहिलेको संसद पनि उल्टिनु पर्यो क्या?
1: अब संसद त कसरी उल्टिन्छ, जतिखेर तत्कालीन बेला भएका निर्णयहरू त उल्टिँदैन नि त, नरेन्द्र केदुङजी जहिलेसम्म निर्णय लागू भएको छ त्यही दिनसम्मका निर्णयहरू थाहत रहन्छन् क्या, हिजोका नजिरहरू छन्।
0: होइन, यो त सर्वमान्य सिद्धान्त चाहिँ के हो भने सभापति गगन कुमार थापा विशेष महाधिवेशनले निर्वाचित गर्यो. निर्वाचित गरेपछि उहाँकै हस्ताक्षरमा अथवा उहाँकै संलग्नतामा निर्वाचन सम्पन्न भयो. नेपाली काङ्ग्रेसको त्यही उम्मेद्वारहरू यस्तै के अरे 75 निर्वाचन क्षेत्रमा पुगे. अनि कोही जित्यौं कोही हार्यौं अनि हामी त्यो संसदमा छौं. अब अहिलेको सर्वोच्च अदालतले गरेको निर्णय जुन छ नि के अरे उल्ट्यो भने त हामी पनि अवैध भयौँ नि त. त्यस कारण मैले भन्ने खोजेको चाहिँ प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो अस्ति जे जे फैसला र सदन के अरे निर्वाचन आयोगले जे निर्णय गरेको थियो त्यो निर्णय र त्यो वैशाख चारको फैसला बदर हुँदैन भन्ने कुराको एउटा तर्क.
1: भनेपछि अब नेपाली कंग्रेस चाहिँ मिल्ने भन्दा पनि अब उहाँहरू चाहिँ अब हिन्दू राष्ट्र बोकेर यो जीवनको उत्तरार्धमा चाहिँ एउटा अर्कै फर्ममा जानुहुने भयो. अब कंग्रेस आफ्नै ढंगले अगाडि बढ्ने भयो. महाधिवेशनको मिति अब सर्दैन भनेर तपाईँहरू लागि नै सक्नु भएको छ होइन. उहाँहरूको चाहिँ आफ्नै माग र मुद्दाहरू छन्, सम्मान पुगेको छैन. के हुन्छ अब कंग्रेसको भविष्य?
0: अब महाधिवेशनको कार्यपालिका त हामीले अस्ति यो एउटा बाध्यात्मक परिस्थिति हो. नेपाली कांग्रेसको विधानले विशेष महाधिवेशनको परिकल्पना गर्यो र
1: अस्ति 6 महिना पछाडि सार्न पनि सकिन्छ. पूर्णबहादुर खड्गाजीले अस्ति भन्नुभएको छ, पूर्णबहादुरजीले पनि संविधानमा त 6 महिना फेरि पनि सार्न सकिन्छ, त्यस्तो एकदमै हतार छैन भन्नु
0: होइन. अब चाहिँ त्यो सुविधा छैन खेमले, किनभने हाम्रो विशेष महाधिवेशनले ल्याएको केन्द्रीय समितिले 1 वर्षभित्र चाहिँ नि आफ्नो जिम्मेवारी अथवा पूर्ण महाधिवेशन अथवा नियमित महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ. र त्यसो भएको हुनाले हामीले मंगिरभन्दा उता चाहिँ महाधिवेशन गर्ने छुटै छैन, किनभने विशेष महाधिवेशनको म्यान्डेट भनेको 1 वर्षको लागि मात्रै हो. विशेष महाधिवेश र त्यसमाथि अहिले हामी रूपान्तरित नेपाली काङ्ग्रेस भनेर जुन भनिरहेका छौँ, परिवर्तित नेपाली काङ्ग्रेस, हाम्रो चेहरामा, चरित्रमा, हाम्रो व्यवहारमा, हाम्रो नीतिमा, नेतृत्वमा जुन परिवर्तन भएका छौँ नि त, हामीले चाहिँ नेतृत्वमा रहिरहने, टाँसिरहने भन्दा पनि मङ्सिरसम्मको सुविधा हामीलाई प्राप्त हुँदा हुँदै पनि हामीले भदौभित्रै सम्पन्न गर्ने भनेर पार्टी केन्द्रीय समितिमा मिटिङमा निर्णय के अरे कुरा उठ्यो. तर भदौ र चाहिँ नि साउनभित्रै गर्दाखेरि चाहिँ अलिकति चाहिँ बर्खा मासले गर्दा हाम्रो देशको परिस्थिति यो चाहिँ मनसुनले गर्दाखेरि अलिक सम्भव नहोला भनेर हामीले धेरै पर खेल्दाखेरि असोज 16-19 राष्ट्रिय महाधिवेशनको मिति तय गरेको हो. हामी चाहिँ के हतारोमा छौँ भने विशेष परिस्थितिमा विशेष महाधिवेशन भयो, विशेष नेतृत्व आयो, यसले जनतामा एक किसिमको आशा जगायो, हामी गाउँ गाउँमा छिर्न पायौँ, यो अवसरका निम्ति गरेका थियौँ. अब हामीले सुविधाका निम्ति भनेर मङ्सिर यसको अन्तिम नीतिसम्म भनेर हामी भन्दैनौँ. छिटोभन्दा छिटो नियमित अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वलाई नेपाली काङ्ग्रेस पार्टी चकुसो जिम्मा दिएर अनि हामी आफ्नो कोही नेतृत्वमा आउँला कोही नआउँला त्यो आफ्नो ठाउँमा रह्यो. तर हामीले सुविधाको उपयोग नगरिकन छिटै नै जिम्मेवारी दिने हो. एक दोस्रो कुरा चाहिँ अस्ति हामीले वैशाख 4 गतेको सर्वोच्च अदालतको फैसलामा नेपाली काङ्ग्रेसको महाधिवेशन असोज 16-19 गरिनेछ भनेर तत्कालीन अवस्थामै पार्टी केन्द्रीय समितिको निर्णयको जानकारी र त्यो चाहिँ त्यहाँ सर्वोच्च अदालतमा समेत दिइसकेको हुनाले हामीले त्योभन्दा उता जान मिल्दैन. यो कुरा चाहिँ हाम्रो सिनियर पार्टी क्लब भन्छु म, हाम्रो पार्टीका सिनियर क्लब, सिनियरहरूको क्लब, सिनियर लिडरहरू उहाँले राम्ररी बुझ्नु भएको छ. यस कारणले अब
1: संस्थापन इतर पक्षको क्लब हो, त्यो एउटा समूह हो कि त्यो त आधिकारिक पार्टी हामी नै हो भनेर प्रकाश शरण महतले मलाई भनिरहनु भएको छ अस्ति नै.
0: होइन, एउटा विचार समूहहरू हुन्छन्. अस्ति शेरबहादुर देवबाजाई सभापति हुनुहुँदाखेरि हामी सभापति जिल्ला सभा, म त्यतिखेर जिल्ला सभापति थिएँ 2 टर्म होइन, अनि त्यतिखेर हामीले विभिन्न मिटिङहरू गर्थ्यौँ. यसले सामान्य कुराहरू नेपाली काङ्ग्रेस बहुलवादी सबै जनताहरूको प्रतिनिधित्व गर्नेको भएको हुनाले नेपाली काङ्ग्रेसले विभिन्न जात, विभिन्न धर्म, विभिन्न सम्प्रदाय, विभिन्न संस्कृति सबै अट्न सक्ने पार्टी हो. त्यो सबै अट्न सक्ने भएपछि विभिन्न धर्म मान्ने मान्छेहरू भनेको आफ्नो आफ्नो धर्महरूको एउटा किसिमको आस्था बोकेर पनि त्यो नेपाली काङ्ग्रेस नै हुनुभएको छ. विभिन्न जात जाति सम्प्रदायका के अरे पार्टीका नेताहरू हुन्छ, उहाँहरूको पनि आफ्नै किसिमको धारणा हुन्छ. यस कारणले बहुलवादी समाजको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी नेपाली काङ्ग्रेस भएको हुनाले नेपाली काङ्ग्रेसभित्र यस्ता किसिमको बहसहरू छलफलहरू हुने विषयलाई अनौठो मान्नु हुँदैन. त्यही सुविधाकै लागि नेपाली काङ्ग्रेसको सदस्य बन्छन् नेपालीहरू. आधुनिक लोकतन्त्रमा सबै क्षेत्रको, सबै वर्गको, सबै समुदायको चाहिँ प्रतिनिधित्व गर्ने पार्टी हुनु पर्यो. त्यो कुराको प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस पार्टी भएको हुनाले, त्यसको नेतृत्व गर्ने पार्टी भएको हुनाले यो विषयमा पार्टीभित्र असन्तुष्टिहरू हुन्छ. निर्णयहरू पर आफ्नो फरक मत हुन्छ, कोही पार्टीको नेतृत्वप्रति आफ्नो फरक मत हुन्छ, कोही एजेन्डामा फरक मत हुन्छ. यस कारणले यो विषयवस्तु छलफलमा अस्ति हाम्रा सिनियर लिडर जो बस्नुभयो त्यो हाम्रो निम्ति राम्रो होस्। त्यसमाथि पार्टी केन्द्रीय समितिको बैठक पनि त्यतिखेर चलिरहेको थियो र त्यो पार्टी त्यो जुन एउटा सम्मेलनको राष्ट्रिय सम्मेलनको नाम दियो त्यो त सम्मेलन होइन एउटा भेला अथवा सरसल्लाह गर्ने एउटा बैठक भनौँ। त्यो बैठकमा उपस्थित हुने हाम्रा पार्टीका आदरणीय नायक नेता र नेतृत्वहरूको सम्मान गर्दै उहाँहरूको विचार के अरे विचार अभिव्यक्त गर्ने सभा सम्मेलन गर्ने भेला हुने छलफल गर्ने बैठक गर्ने के अरे अधिकारको सम्मान गर्दै हाम्रा पार्टी सभापति गगन कुमार थापाज्यूले त्यो भेलामा राम्रा पदाधिकारीले त्यो भेलामा जानुहुने कोही पनि त्यहाँ संलग्न हुने त्यहाँ बहसमा छलफलमा सहभागी हुने कोही नेताहरूमाथि हाम्रो वक्ल दृष्टि रहने छैन उहाँहरूको त्यो अधिकारको उपयोग हो भनेर उहाँले प्रष्ट रूपमा निर्देशन दिइसक्नु भएपछि हामीले त्यसलाई नर्मल एउटा हाम्रो पार्टी त्यसले चाहिँ नै विचारको स्वतन्त्रताको निम्ति त्यो गरिएको विषयवस्तुलाई हामीले नर्मल रूपमा लियौँ। तर खालि के हो भने त्यहाँ उत्पन्न भएका विषयवस्तुहरू त्यहाँ पेश भएका दस्तावेजहरू त्यहाँ भएका निर्णयहरू चाहिँ पार्टीको अङ्ग हुन सक्दैन नै। उहाँले विचार निर्माण गर्नुभयो मन्थन गर्नुभयो विचार निर्माण र मन्थनले यो पनि एउटा विषयवस्तु हो भन्ने कुरा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समिति हाम्रा पार्टीका शीर्षस्थ नेताहरू पार्टी सभापति गगन कुमार थापा हाम्रा उपसभापति विश्वप्रकाश शर्मा पुष्पा दिदी लगायत सबै पार्टीका केन्द्रीय समितिमा त्यो कुराहरूको ध्यानाकर्षण भयो। तर त्यो कुरा नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको कार्यालयको चाहिँ अङ्ग मात्रै बन्न नसकेको बाँकी सबै कुराहरू चाहिँ उहाँहरूबाट प्राप्त भएको सूचनाको रूपबाट त्यसलाई अध्ययन गर्ने त्यसलाई मनन गर्ने त्यसको प्रत्येक छलफल गर्ने विषयवस्तु त
1: छँदैछन्। समयका लागि धेरै धेरै धन्यवाद नमस्कार।
0: यो अवसरको निम्ति थ्याङ्क्यू तपाईँलाई धेरै धेरै धन्यवाद छ विद्वान श्रोतावर्गहरूलाई पनि धेरै धेरै आभार छ।
1: थ्याङ्क यू भेरी मच नमस्कार। आउनुहुन्छ नेपाली कंग्रेसका सांसद नरेन्द्र केरुङ आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नवील ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेपाल,
7: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ, ग्लोबल फ्यामिली ब्याङ्क, सबैका लागि ब्याङ्क,
8: पीस होम इन्टरनेट।
9: यति बेला हाम्रो भेषमा राजनैतिक विश्लेषक डाक्टर भेषराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर, धन्यवाद धन्यवाद।
9: अब नेपाली बसमा लाखौं श्रोताले यतिखेर यो कार्यक्रमलाई सुनिराख्नु भएको छ, होइन? राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको ठूलो दल बन्यो फागुन 21 निर्वाचनमा, जसको सरकार बनेको 4 महिना 4.5 महिना व्यतीत भइसकेका छ। चैत 13 गतेदेखि आज हामी साउनको 20 गतेसम्म आइपुग्दाखेरि, होइन, यो के अरे भदौको 3 गतेसम्म आइपुग्दाखेरि, अब समग्र रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक पार्टी शक्ति संघर्षलाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
10: अब मैले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था भन्दा पनि समग्र नेपालको राजनीति अहिले दिशाहीन बन्दै गइरहेको छ, लक्ष्यहीन बन्दै गइरहेको छ। पार्टीभित्र अन्तर संघर्ष चाहिँ, गुटहरूको संघर्ष तीव्र भइरहेको छ, पार्टीहरू टुट्ने भत्कने क्रममा छन्। यो देशको लागि सुगत अवस्था रहेन र यस सन्दर्भमा अझ राष्ट्रिय स्वतन्त्र पार्टी भर्खर जननिर्वाचित जनताबाट ठूलो म्यान्डेट पाएको दलभित्र सरकार र पार्टीभित्र संवाद भइरहेको छैन। नागरिकहरूले चाहिँ के अरे संशयले हेर्न थालिरहेका छन्। पार्लियामेन्टमा अपोजिसनको ठूल्ठूला प्रश्नहरूको सामना चाहिँ के अरे सरकारले गर्न हम्मे हम्मे परिरहेको सन्दर्भमा छ। यसमा अब रविजीले अलिकत आफ्नो सांसदहरूको सरकारको कार्यशैलीलाई जुन लिएर जुन आलोचना बढ़िरहेछ, यो सन्दर्भमा एउटा संवाद गर्ने एउटा थालनी संवादको थालनी शुरू गर्नुभएको छ। यद्यपि रविजीले पनि केही कुराहरू मलाई लाग्छ पीड़ा व्यक्त गर्न नसकेर उहाँले सरकारलाई एउटा के समर्थन ठिकै छ राम्रो छ केही छैन अब केही 1-2 गल्तीहरू हुन्छन् भन्ने जस्तो गरेर एउटा सरकारका केही कमजोरीहरू लुकाउने प्रयत्न गरिदिइरहनु भएको छ। त्यो भार, त्यो अब्जसको भार कोहीलेसम्म चाहिँ खेपिरहनुहुन्छ भन्ने कुरा हो।
9: अहिले एउटा कुरा नि, जस्तो राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने पनि अहिले पछिल्लो समय परिपक्व भएर आउनु भएको हो, उहाँले संसदीय अभ्यास पनि गरिरहनु भएको छ, त्यसो भए संसद दलको अभ्यास पनि?
10: एकदमै एकदमै, रविजी पहिलो कार्यकालमा हामीले इम्याच्योर्ड हुनुहुन्छ, युवा भए पनि इम्याच्योर्ड उहाँको भूमिका देखियो। कोहीले चाहिँ के अरे देव भनाले प्रचण्डको टिममा, कोहीले ओलीको टिममा लाग्नुभयो, चाँडै टु अर्ली भयो उहाँले चाहिँ के अरे पद प्राप्तिका लागि भनाइरहेको थियौं। अहिले दोस्रो कार्यकालमा एउटा जिम्मेवार एउटा सत्तारूढ दलको सभापतिको रूपमा उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ। यसलाई के कसरी पनि व्यक्त गर्न सकिन्छ भने जसरी हाम्रो तराईमा एउटा त्यो घटनाहरू घटे, यो सन्दर्भमा उहाँले एउटा सर्वदलीय संवादको शुरूआत गर्नुभयो। यद्यपि सरकारले गर्नु पर्थ्यो, त्यो नगरे पनि एउटा उहाँले लिडिङ पार्टीको रूपमा सभापतिको हैसियतमा उहाँले जुन प्रयत्न गर्नुभयो यो सकारात्मक छ। उहाँले आफ्ना मान्यजीवहरूलाई बारम्बार भन्नुभएको छ, तपाईँहरू सत्तारूढ दल हो, सत्तारूढ दलको मान्यजीवहरू हो, तपाईँहरूले प्रतिपक्षीहरूलाई धेरै तुच्छ बोली नबोल्नुहोस्, धेरै आक्रमण नगर्नुहोस्, उहाँहरू भूमिकै चाहिँ आलोचना गर्ने हो भनेर सम्झाइरहनु भएको छ। मन्त्रीजीहरूलाई अनुशासनमा रहौं, जथाभावी नबोलौं भनेर भन्नुभएको छ। सरकारको आलोचनालाई मलाई लाग्छ जनताले जसरी आलोचना गरिरहेछन् त्यो आलोचनालाई सम्बोधन गरौं, सर्भिस दिउँ भनेर भनिरहनु भएको छ। यो मलाई लाग्छ उहाँमा आएको परिपक्वता हो। यतिले मात्र अझै पुगेको छैन, सरकारलाई अझ जिम्मेवार बनाउन चाहिँ पार्टी सभापति रविजीले अझ धेरै प्रयत्न गर्नु पर्ला।
9: अनि एउटा कुरा छ नि, संसद मात्र होइन पार्टीलाई पनि बालियनको व्यवस्था किन बढ़िरहेको छ, यसले चाहिँ के देशको राष्ट्रियतामाथि अन्य संकटहरूमाथि वा द्वितीयको भरोसा गरेको दलले चाहिँ गरेको व्यवहार वा गर्ने व्यवहार उनी आफै उनको चाहिँ अन्तर्मुखी स्वभावका कारणले वा चाहिँ अन्य केही कारणले यो के हुँदैछ के हुन सक्छ?
10: होइन होइन, मान्छेले दुई किसिमबाट अत्याइरहेछन्। बालेन शाह जुन ऱ्यापर हुनुहुन्थ्यो उहाँको आफ्नै शैली र स्वभाव छ, त्यो शैली र स्वभाव नै हो भन्ने किसिमले पनि बुझिरहेका छन् उहाँका समर्थकहरूले। भने केही मान्छेहरूले के भन्छन् भने बालेनजीहरू मलाई छ बालेन समूह एउटा छुट्टै एउटा अभियानमा लक्ष्यका साथ अगाडि बढ़िरहेछ भन्छन्। त्यसलाई अन्तर्राष्ट्रिय परिदृश्यको आँखामा हेर्ने हो भने हिन्दू राज्यसँग राजा राष्ट्र संस्थासँग जोडेर हेर्न थालेका छन्। थाहा छैन के हो, तर हामी के चाहन्छौँ भने यो मुलुकमा लोकतन्त्र बलियोस् भन्ने चाहन्छौँ। त्यो पार्टीभित्र रविजी र बालेनजीको चाहिँ सहमति सहकार्य सम्वाद बढ़िरहोस् भन्ने चाहन्छौँ। यद्यपि रविजीले हामी पटक पटक बोयफ्रेन्ड गर्लफ्रेन्ड बरू त्यति भेट्दैनन् होला, हामी त्यति भेटिरहेछौँ भन्नुभएको छ, हामीले पत्याइरहेको छैनौँ। उहाँहरूको भेट भइरहेको छ, सम्वाद भइरहेको छ भन्ने कुरा सरकारको कार्यशैलीबाट पनि प्रश्न हुँदैन, मन्त्रीज्यूहरूका काम कारवाहीबाट पनि प्रश्न हुँदैन, सरकारले समय समयमा गरेका निर्णयहरूबाट पनि प्रश्न हुँदैन। यद्यपि सरकारका चाहिँ कमजोरीहरूलाई रविजीले ढाक्ने प्रयत्न बोक्ने प्रयत्न गरिरहनु भएको छ, तर कति दिनसम्म कसरी चाहिँ ढाक्नुहुन्छ भन्ने कुरा मात्र हो।
9: तर अब अहिले चाहिँ जस्तो उहाँले त फेरि पनि के भन्नुभएको छ भने हाम्रो सम्बन्धमा कुनै पनि बेमेल छैन, अलमल छैन, सरकार र दल चाहिँ एउटै सिक्काका दुई पाटा जस्तै भएर अगाडि बढ़िरहेछ भनेर उहाँले हिजो पनि बताउनु भएको छ क्या संसारकर्मीहरूलाई।
10: उहाँले सैद्धान्तिक पाटो बताउनु भयो होइन, दल र सरकार भनेको एक सिक्काका दुई पाटा हुन् नै, यो सैद्धान्तिक पक्ष हो। तर व्यावहारिक रूपमा हामीले रवि पार्टी सभापतिले जुन कुरा व्यक्त गर्नुभएको छ त्यसरी चाहिँ सम्बन्ध अगाडि बढ़िरहेको चाहिँ पाइरहेको छैन।
9: तर अहिले समग्र देशको अवस्था, प्रतिपक्षी दलहरूको भूमिकाको विषय, प्रधानमन्त्रीबाट आएका कतिपय अभिव्यक्तिका विषय, भू राजनैतिक अवस्था र यो जटिलता कस्तो छ?
10: होइन, अहिले त दलहरू त थिलाथिला परेका छन्, जनताले पत्याएका छैनन्। पत्याउने पनि कसरी, दलहरू आन्तरिक गुटबन्दीको चाहिँ के शिकार भएका छन्, तीव्र गाली गलौजमा लागेका छन्। सुशासन र आन्तरिक चाहिँ लोकतन्त्र दलहरूमा छैन, जनतामा जाँदैनन्। अब हरेक कुराको प्रतिक्रियात्मक मात्र चाहिँ के विश्लेषण गर्छन्। सत्तारूढ दल होस् या विपक्षी दलहरू, दलहरूको समग्र राजनीतिक संस्कारको लेभल पनि घटेको छ, स्ट्रेन्थिङ क्षमता पनि घटेको छ, जनतासँगको उनीहरूको प्रभावकारिता पनि कमजोर हुँदै गएको छ। मलाई लाग्छ यही शैलीमा दलहरू अगाडि बढ्यो भने जनताले यी दलहरूलाई पनि सत्तारूढ दल अथवा विपक्षी दलहरूको पनि विकल्प खोज्ने अवस्था नआउला भन्न सकिँदैन।
9: र अहिलेको अवस्थामा नेपाली कंग्रेसको परिस्थिति कसरी निहाल्नु भएको छ? नेपाली कंग्रेसको
10: एक पक्ष
9: सभापति पूर्व प्रधानमन्त्री श्रीबहादुर देउवाले हिन्दूको वकालत गर्नुभयो, उहाँले चाहिँ गर्नु भएको के हो?
10: यो अनौठो कुरा आयो, यो अस्वाभाविक कुरा आयो। पूर्व प्रधानमन्त्रीले 81 छलफल नभइकन एउटा हिन्दूको एजेन्डा जुन भेलामा इन्डोर्स गराउनु भयो, अब पारित भयो। मलाई लाग्छ यो एउटा अनौठो विषय आएको छ, यसका अन्तर्राष्ट्रिय परिदृश्यहरू खुल्दै पनि जानेछन्। तर पनि एउटा राम्रो सूचना के छ भने इतर पक्ष सर्वोच्चमा गयो भने मलाई लाग्छ पार्टीहरू मिल्ने समाचार एक ठाउँमा भगवान थापा र शेरबहादुर सम्भवत आज अपराह भेट्ने कार्यक्रम छ, मैले सूचना भेटे बुझे अनुसार सूचना पाए अनुसार त्यो भेटले पक्कै पनि काँग्रेस एक ठाउँमा आउँछ जस्तो लाग्छ। यदि आयो भने पनि यो एउटा राम्रै कुरा हो, किनभने लोकतन्त्रमा कुनै पार्टी, कंग्रेस कम्युनिस्ट कुनै पार्टीहरू पनि फुट्नु र टुट्नु जनताको लागि घातक छ, पद्धतिका लागि घातक छ, लोकतन्त्रका लागि घातक छ। त्यसकारण जुट्ने अभियानमा उहाँहरू आउनुहुन्छ जस्तो लाग्छ।
9: नेपाली कंग्रेस एमडीका हुने सम्भावना देख्नुभयो?
10: आज मैले पाएको सूचना अनुसार आज चाहिँ के मध्याहमा चाहिँ के कुनै ठाउँमा शेरबहादुर देउवा र गगन थापा भेट्दै हुनुहुन्छ।
9: त्यो अथेन्टिक सूचना हो?
10: होइन होइन, मैले पाएको सूचना कति अथेन्टिक हो म भन्न सक्दिनँ। सम्भावना हिजो पनि भेट्ने थियो तर हिजो भेट हुन सकेन। दोस्रो तहका नेताहरूसँग सम्वाद भइरहेको छ गगन थापाज्यूको, अब फाइनल्ली त्यो कुरा मिलेपछि पूर्व पार्टी सभापति पूर्व प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम छ।
9: इतर पक्षको भेलाले त कंग्रेसको धेरै कुराहरू छोडेको भन्ने निष्कर्ष निकालिया छ नि त होइन?
10: होइन, इतर पक्षको असन्तुष्टि ज्यादा छ। मैले भने कार्यकर्ता लेभलमा राजनीतिक सोच दृष्टिकोण छैन, यो कम हुँदै गएको छ। अब यसले समग्र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाइरहेको छ। यसमा त दुई मात्रै छैन, व्यक्तिगत रोहमा उहाँहरू गाली गलौजमा उत्रिनु भएको छ। कानूनी रूपमा एउटा पार्टी होला तर मन मिल्न धेरै समय लाग्नेछ, यो कुरा हो। तर पनि मेन मुख्य मुद्दाहरूमा एक ठाउँमा उहाँहरू आउनुभयो र ताजा एजेन्डाका साथ महाधिवेशन होमिने चाहिँ के अरे ठाउँमा आउनुभयो भने यसले मलाई लाग्छ कंग्रेस फेरि बौरिएर एउटा बलियो पार्टी पार्टीको रूपमा अगाडि बढ्नेछ।
9: र नेपाली कंग्रेसको पछिल्लो अवस्थालाई धेरैले चिन्ताका रूपमा पनि हेरेका छन् होइन, आफ्ना अडानहरू छन् किनभने पुनरावलोकनका लागि मुद्दा सर्वोच्चको इजलासमा प्रवेश गरेको छ, यसका पनि कतिपय संशयका कुराहरू छन्। अब 15 महाधिवेशन 14 नेतृत्वले नै गराउनुपर्छ महाधिवेशनको नेतृत्वले भन्ने खालका गफ विषयहरू पनि बाहिर आएका छन्। यो विवाद मात्र होला र समयमै
10: होइन होइन, त्यो त उहाँहरूले एउटा वार्ता सहमति समाजका लागि चाहिँ दबाब दिनको लागि गिभ एन्ड टेकका लागि उठाएका एजेन्डाहरू हुन्। कतिपय चाहिँ कुराहरू सानेपा जसले चाहिँ के अरे संस्थापन पक्षको नेतृत्व गरिरहेछ त्यो सानेपाले पनि छोड्नुपर्छ भने चुनदेवीले पनि विद्रोहीको रूपमा जुन चाहिँ के अरे कुराहरू उठाएको छ धेरै कुराहरू छोड्नुपर्ने हुन्छ। उहाँहरू मलाई लाग्छ मैले बुझे अनुसार उहाँहरू मिल्ने धेरै कुराहरू मिल्ने तहसरमा त्यही तहबाट कुरा भइरहेको छ।
9: हस् डाक्टर घिमिरे, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
10: हस् हस् यहाँलाई पनि धन्यवाद।
9: उहाँ हुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर फेसराज घिमिरे। आज श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: यो हो नेपाली रेडियो नेपाल
0: हर विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल फाइबर ब्याङ्क सबैका लागि ब्याङ्क
5: डिस होम इन्टरनेट
6: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं पूर्व मन्त्री मेटमणि चौधरी हुनुहुन्छ। चौधरीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्ते खेम सर,
6: के छ अवस्था? राम्रै हुनुहुन्छ? स्वास्थ्य अवस्था ठिक छ?
7: स्वास्थ्य ठिक छु।
6: देशको स्वास्थ्य कस्तो छ? देश पनि ज्वरो आछ कि के छ? प्यारासिटामोल खुवाएर सन्चो हुन्छ कि के छ राष्ट्रको अहिलेको अवस्था?
7: होइन, अलि देशको अवस्था त ज्वरो मात्र होइन, अलि धेरै ठुलै ज्वरो।
6: अस्ति भर्खरै इन्जेक्टरी शल्यक्रिया भएको छ होइन, फेरि नयाँ बिरामी थपिहालियो,
7: सन्चो नहोला भन्ने देखिरहेको छु म त।
6: अस्ति यत्रो शल्यक्रिया भयो नि त होइन, भदौ 23-24
7: शल्यक्रिया भयो, अझ त्योभन्दा ठुलो होला भन्ने देखिरहेको छु त म।
6: यो बल्झिने खतरा छ त्यो बिरामी फेरि?
7: त्यो सम्भावना छ,
6: त्यस्तो छैन होला, किनभने सरकार त अहिले सही बाटोमा छ नि त होइन, सही दिशामा छ नि त। प्रधानमन्त्रीले चाहिँ राम्रै काम गरिरहनु भएको छ भन्ने चौतर्फी प्रशंसा बटुल्या छ।
7: प्रत्येक दिन त्यही राजनीतिक दलकै मान्य जीवहरूबाट कमेन्टहरू, नेगेटिभ कमेन्टहरू सुनिरहेको छ त म।
6: होइन, नेगेटिभ कमेन्ट के गर्नु भएको छ र? यो त अब लोकतन्त्रमा बोल्न त पाउँछ नि त होइन, स्वतन्त्र छ नि त, एउटा सांसद सार्वभौम छ नि त, तर त्यो बिगारेकै त भन्ने छैन नि त अहिले होइन। कति नम्बर दिनुहुन्छ अहिले सरकारलाई यो 4-5 महिनाको पेरिफेरीमा?
7: कुन कुन काममा नम्बर दिने भन्नुहोस् त?
6: सुशासनमा,
7: सुशासनमा त अब माथिल्कै घरसम्म ग्यासको लाइन पुगिरहेछ, त्यसपछि अब विद्युत तिर्न जाँदा त्यही खालको ट्याक्स भ्याटकै कुरा छ। अब जहाँ जाँदा पनि मान्छेहरू आजित छन्, यो घन्टी पार्टी ठिक छैन, बेकारमा भोट हाल्यौं भन्ने प्रतिक्रियाहरू दिइरहेका छन्। त्यसैले नम्बर चाहिँ कति पाउँछ र पास मार्क पनि पाउँदैन?
6: पास मार्क पनि दिन सकिन्न अहिले?
7: खै त्यो छैन, त्यस्तो त्यो खालको रिजल्टहरू, त्यस्तो एक्सनहरू देखिँदैन।
6: तर अहिलेको जुन यो परिस्थिति छ नि, यो परिस्थितिमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले जुन सत्ताको बागडोर सम्हालेको छ, रवि लामिछानेजी अलिकति बढी संसदीय अभ्यास गरिरहनु भएको, संसदीय दलको नेताको अभ्यास गरिरहनु भएको दृश्य चाहिँ देखिया छ होइन, तर बालेन शाहजीले जुन इग्नोर गरिरहनु भएको छ संसदलाई, त्यसपछि पार्टीकै बैठकहरूमा पनि, यसले त अलिकति अप्ठ्यारो पार्छ नि देशलाई होइन?
7: यस्तो छ, अब उहाँहरूको एउटा कल्चर पनि देखिएन, पोलिटिकल पोलिटिसियनसँग पोलिटिकल कल्चर चाहिँ हुनु पर्यो नि त। अब नेपालकै इतिहासमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेको कुरा मलाई लाग्छ फर्स्ट होला।
6: होइन, त्यो त रुलिङ त गर्न पाएन त संसदमा नआएपछि।
7: ओहो, त्यही त रुलिङ भन्नाले यतिसम्मको त्यो लेरेढिपी भन्छ नेपाली भाषामा होइन, लेरेढिपी गर्ने कुरा, सांसद प्रतिको जवाबदेही नभन्ने कुरा, जनताहरूको जुन प्रश्नहरू छ त्यसलाई उत्तर दिन नपर्ने गरी आफ्नो एक्सनहरू गर्ने कुरा, सांसदलाई पुरै व्यवस्था गर्ने कुरा, यो त गलत हो नि त। संसदीय प्रणालीमा सबैभन्दा ठूलो भनेको सांसद, जो सयौं लाखौं जस्तो एउटा निर्वाचन क्षेत्रमा 2-3 लाख मतदाताहरू छन्, नभए 1 लाख छ होइन, 1 लाख मान्छेहरूको प्रतिनिधि गएर सांसद भएको हुन्छ। अब ती सांसदहरूलाई इग्नोर गर्ने कुरा संसदीय व्यवस्थामा राम्रो होइन, राम्रो मानिन्न। तर सम्माननीय प्रधानमन्त्रीले यिनी सांसद भन्ने चिजै केही होइनन् भन्ने बुझाएको कारणले एक खालको सांसदभित्रै पनि द्वन्द सिर्जना होला होला जस्तो देखिरहेको छ। अब हिजो अस्ति त्यो आशिका तामाङको कुरा हेरिरहेको थिए, आखिरमा उहाँलाई जवाब दिने भनेको पनि गर्ने

रेडियो एनआरएन 99.1 समयको ख्याल राखौं। 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले बुधबार बिहानदेखि सड़क अवरूद्ध गरेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शन आज पनि जारी रहेको छ। पीड़ित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथैया बीरगंज सड़क खण्डमा टायर बालेर प्रदर्शन गर्दै सड़क ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ। सड़क अवरूद्ध भएपछि बीरगंज र पथैया सड़क खण्डमा सयौं सवारी साधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार साउन 31 गतेदेखि बेपत्ता भएकी 3 वर्षीय गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरी समक्ष दिएको जनाइएको छ। बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका 1 गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन्। प्रहरीले बालिका हराएको 3 दिनसम्म खोजी गर्न नसकेको, परिवारले पिटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। मंगलबार साँझ शव भेटिएपछि प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। परिवारले शव भेट्नु अघि नै सोही 2 जना विरूद्ध पिटानी जाहेरी गरेको जनाइएको छ। दाङको घोराई उपमहानगरपालिका 7 स्थित बेसाईमा ट्र्याक्टर र अटो एक आपसमा ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बुधबार राति 8 बजेतिर सौडारिया बाट सरातर्फ आउँदै गरेको रा 1-3709 नम्बरको ट्र्याक्टर र घोराईबाट बसन्तपुरतर्फ जाँदै गरेको लु प्र 02-001-1929 नम्बरको अटो एक आपसमा ठुकेर दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार 3 जना घाइते मध्ये अटो चालक घोराई उपमहानगरपालिका 5 बसन्तपुरका 45 वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य 2 जना घाइतेको अवस्था मध्यम रहेको ट्र्याक्टर र ट्र्याक्टर चालक घोराई उपमहानगरपालिका 17 भैसाईका 33 वर्ष हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कलाकार सीताराम कटेल धुर्मुस अमेरिका फर्किएका छन्। उनले नेपाल बसाईको 2 महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन्। सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेख्दै उनले आशा भने जीवित रहेको उल्लेख गरेका छन्। उनले भनेका छन् यो पटक त 100% न्याय पाउनेछौ, आफ्नै माटोमा दुःख सुख साट्नेछौ र पहिले जस्तै फेरि हजुरहरूलाई हँसाउनेछौ भन्ने ठूलो सपना बोकेर छोरी सहित मातृभूमि फर्किएको थिए तर प्रयास असफल भएको उनले लेखेका छन्। 2 महिना अथक प्रयास गरे, राज्यका ढोका ढोका पुगे, न्यायको आशामा राज्यलाई गुहारे। उनले भनेका छन् तर न राज्यले आवाज सुन्यो न त आफ्नो पीड़ा मन खोलेर सुनाउने अवसर नै पाए। समस्या समाधान हुने त कुरै भएन, उल्टे 15 करोड़ विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फिर्ज हुने अवस्था आयो। उनले 18 करोड़ 43 लाख रूपियाँको भारी अधुरा सपना र मनभरिको पीड़ा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: भारतीय टेलिभिजन च्यानल एनडीटीभी वर्ल्डले आगामी 27 अगस्त अर्थात 11 भदौमा भारत नेपालका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई एउटै मञ्चमा राखेर विश्वव्यापी संवाद श्रृंखला शुरू गर्दैछ। एनडीटीभी अन्विच्छा सीमापार विचार नामको संवाद श्रृंखला नेपालको राजधानी काठमाण्डुबाट शुरू हुनेछ। याकिन यतिमा बिहान 9 बजेदेखि हुने कार्यक्रममा सत्तारूढ राष्ट्रसभा सभापति रवि लामिछानेदेखि प्रमुख प्रतिपक्षी कांग्रेस सभापति गगन थापासम्मका नेताहरू सहभागी हुनेछन्। कार्यक्रमको प्रचार समाप्तिमा रवि र गगन सहित अर्थमन्त्री डाक्टर सोरिङ वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति सुमिरिमा उदास, अभिनेता राजेश समाल, अभिनेत्री मनिषा कोइराला लगायत संवादमा सहभागी हुने उल्लेख गरिएको छ। एनडीटीभी अनलाइनको एक समाचारमा लेखिए अनुसार व्यापार तथा उद्योग क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, कन्फेडरेशन अफ नेप्लिज इण्डस्ट्रीजका अध्यक्ष वीरेन्द्र राज पाण्डे तथा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजका उपाध्यक्ष एवं सूर्य नेपाल प्रहरीका प्रबन्ध निर्देशक गौरव तयाल समेत सहभागी हुनेछन्। खेल क्षेत्रबाट नेपालका पूर्व क्रिकेटर तथा क्याम्पका महासचिव पारस खड्काले पनि नेपाली खेल क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्नेछन्। सो कार्यक्रममा नेपालको बदलिदो राजनीति, अर्थतन्त्र र समाजका साथै भारतसँगको सम्बन्ध तथा क्षेत्रीय राजनीतिमा नेपालको भूमिकाबारे छलफल हुनेछ। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रीको माग बढ़ेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाउनु भएको छ। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्न यो उडानका लागि यात्रीको माग बढ़दै गएको छ। अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ। ट्रम्प प्रशासनले पब्लिक चार्ज अर्थात सरकारी सुविधामा निर्भर व्यक्ति सम्बन्धी नियमको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारी आर्थिक सहायता लिएका कि आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ। अमेरिकी नागरिकता वा आप्रवासन सेवाका अनुसार नयाँ नियम 18 सेप्टेम्बरदेखि लागू हुनेछ। यसपछि ग्रीन कार्ड आवेदनको मूल्याङ्कन गर्दा आवेदकले सरकारी सहायता लिएको वा नलिएको मात्र होइन उसको उमेर, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक परिस्थिति र शिक्षा समेतलाई ध्यानमा राख्न सकिनेछ। यस परिवर्तनको असर अमेरिकामा बसोबास गरिरहेका नेपाली आप्रवासी र उनीहरूका परिवारमा पनि पर्न सक्ने देखिएको छ। अब अधिकारीहरूले आवेदकको उमेर, स्वास्थ्य, पारिवारिक अवस्था, आर्थिक स्थिति, शैक्षिक पृष्ठभूमि हेर्न सक्नेछन्। यसबाहेक आवेदकमा निर्भर परिवारका सदस्यले प्राप्त गरेको केही सरकारी सहायता पनि ग्रीन कार्ड आवेदनमाथि निर्णय गर्दा विचार गर्न सकिनेछ। यसको अर्थ सरकारी सुविधा लिएको मात्र कारणले सबैको ग्रीन कार्ड आवेदन स्वत अस्वीकृत हुन्छ भन्ने होइन, तर त्यस्ता सुविधाको प्रयोगसँगै आवेदकको समग्र आर्थिक र व्यक्तिगत अवस्था पनि जाँचको विषय बन्न सक्नेछ। यसले विशेष गरी कम आय भएका परिवार वा स्वास्थ्य सम्बन्धी अतिरिक्त आवश्यकता भएका आवेदकको ग्रीन कार्ड प्रक्रियालाई थप जटिल बनाउन सक्ने चिन्ता देखिएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer अब घर घर में fast internet
1: NBL auto loan
2: अब नया गाड़ी खरीद करना अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: रेडियो एनआरएन 99.1

0: तपाईँ च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
1: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव हुँदै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाराको जितपुर सिमरा उपमहानगरपालिका 2 भक्तिनगरमा 3 वर्षीय बालिकाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढ़ाएको छ। प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र पीड़ित काएपछि हत्या गरिएको खुलेको छ। साउन 2 गते साँझ करिब 5:45 बजे भक्तिनगर स्थित वीरबहादुर रोकाको टाइलले छाएको एक तले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन्। लगत्तै इलाका प्रहरी कार्यालय सिमरावट प्रहरी नायब निरीक्षक दिलीप छेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुवरको कमाण्डमा थप टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उक्त शव जितपुर सिमरा उपमहानगरपालिका 2 दस्तुरी बस्ने 3 वर्षीय बालिकाको रहेको खुलेको छ। प्रहरीका अनुसार उनी साउन 31 गते बिहान करिब 8:30 बजे घरबाट हराएकी थिइन्। बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा NA167758 नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको भनाइ छ। मंगलबार साँझ 12 प्रहरीले कुकुर सहितको टोली लगेर अनुसन्धान शुरू गरेको थियो। त्यति बेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाए झै गरिरहेका थिए। सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले हिरासतमा लिएको थियो। थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ। 12 प्रहरीका अनुसार घटनामा म्याजिक चालक समेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका 1 बस्ने 24 वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ। चौधरी विरूद्ध जबरजस्ती करारी तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनाको थप तथ्य प्रमाण संकलन गर्न नेपाल प्रदेश प्रहरी कार्यालय वीरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरेको जनाएको छ। दाङको घोराई उपमहानगरपालिका 7 स्थित बेसाईमा ट्र्याक्टर र अटो एक आपसमा ठोकिँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 2 जना घाइते भएका छन्। बुधबार राति 8 बजेतिर सौडारियाबाट सरातर्फ आउँदै गरेको र 1T3709 नम्बरको ट्र्याक्टर र घोराईबाट बसन्तपुरतर्फ जाँदै गरेको लुप्र 02001H1929 नम्बरको अटो एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा अटोमा सवार 3 जना घाइते मध्ये अटो चालक घोराई उपमहानगरपालिका 5 का बसन्तपुरका 45 वर्षीय विरोध पौडेलको उपचारका क्रममा आज बिहान बाँकेको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य 2 जना घाइतेको अवस्था मध्यम रहेको छ। ट्र्याक्टर र ट्र्याक्टर चालक घोराई उपमहानगरपालिका 17 भइसकेका 23 वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया अनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँड र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ। एमाले मुख्यमन्त्री सहित दुई मन्त्रालय, नेपाली कम्युनिष्ट पार्टीले दुई मन्त्रालय र राप्रपाले तीन मन्त्रालय पाउने गरी दलहरूबीच बाँडफाँड भएको छ। आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिर बहादुर तामाङलाई मन्त्री बनाउने तयारी छ। उनीहरूले पाउने मन्त्रालय भने टुंगिन बाँकी रहेको छ। मन्त्री बन्ने तयारीमा रहेका राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले मन्त्रीको शपथ ग्रहण आज अपरान्ह 4 बजेका लागि तय भएको बताएका छन्। मन्त्रीको शपथ 4 बजेलाई छ। हामीले संसदीय दलबाट निर्णय गरेर सरकारलाई समर्थन गरेका छौं उनले भनेका छन्। राप्रपा संसदीय दलका नेता उद्धव थापाले बागमतीमा एमालेबाट मुख्यमन्त्री बन्न लागेका किरण थापा मगरलाई समर्थन रहेको पत्र पठाएका थिए, तर राप्रपा प्रमुख सचेतक कुमारी तामाङले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई छुट्टै पत्र पठाउँदै राप्रपाले सरकारलाई दिएको भनीको समर्थन अनधिकृत रहेको जिकिर गरेकी थिइन्। पार्टीको नीति विपरीत काम गरेको भन्दै दलका नेता थापालाई राप्रपाले कार्यवाहीको तयारी गरेको छ। कलाकार सीताराम कटेल झुरमुस अमेरिका फर्किएका छन्। उनले नेपाल बसाएको 2 महिनामा अथक प्रयास गर्दा पनि चितवनको रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको तर ऋणमुक्त हुन नसकिएको बताएका छन्। सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै उनले आशा भने जीवित रहेको उल्लेख गरेका छन्। उनले भनेका छन् यो पटक त 100% न्याय पाउनेछौ, आफ्नै माटोमा दुःख सुख साट्नेछौ र पहिले जस्तै फेरि हजुरहरूलाई हँसाउनेछौ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिए, तर प्रयास असफल भएको उनले लेखेका छन्। 2 महिना अथक प्रयास गरे, राज्यका ढोका ढोका पुगे, न्यायको आशामा राज्यलाई गुहारे उनले भनेका छन्। तर न राज्यले आवाज सुन्यो, न आफ्नो पीड़ा मन खोलेर सुनाउने अवसर नै पाए। समस्या समाधान हुने त कुरै भएन, उल्टे 15 करोड़ विनियोजित बजेट समेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। उनले 18 करोड़ 43 लाख रूपियाँको भारी अधुरा सपना र मनभरिको पीड़ा बोकेर आफ्नै मातृभूमि छोड्न बाध्य भएको बताएका छन्। लामो समयदेखि रोकिएको नेपालगंज पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ 31 गतेदेखि नेपालगंज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगंजका प्रमुख विनित विक्रम शाहले यात्रुको माग बढ़ेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सीधा जोड्न यो उडानका लागि यात्रुको माग बढ़दै गएको छ। तालिका अनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुल्ला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगंज पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी समेत उत्साहित भएका छन्। अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका प्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ। ट्रम्प प्रशासनले पब्लिक चार्ज अर्थात सरकारी सुविधामा निर्भर व्यक्ति सम्बन्धी नियमको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्था अनुसार सरकारी आर्थिक सहायता लिएका केही आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका अनुसार नयाँ नियम 18 सेप्टेम्बरदेखि लागू हुनेछ। त्यसपछि ग्रीन कार्ड आवेदनको मूल्याङ्कन गर्दा आवेदकले सरकारी सहायता लिएको वा नलिएको मात्र होइन, उसको उमेर, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक परिस्थिति र शिक्षा समेतलाई ध्यानमा राख्न सकिनेछ। यस परिवर्तनको असर अमेरिकामा बसोबास गरिरहेका नेपाली आप्रवासी र उनीहरूका परिवारमा पनि पर्न सक्ने देखिएको छ। यसले विशेष गरी कम आय भएका परिवार वा स्वास्थ्य सम्बन्धी अतिरिक्त आवश्यकता भएका आवेदकको ग्रीन कार्ड प्रक्रियालाई थप जटिल बनाउन सक्ने चिन्ता देखिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम ए कहाँ भने शक्तिशाली 4 एन्टिना मा वाइड कभरेज 5G स्ट्रेंथ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
0: रेडियो एनआरएन 99.1
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीरस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
1: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पार्थिवास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खादबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
2: साथमा ल्याउनु पर्ने कागजातहरू
1: नेपाली नागरिकताको प्रमाण पत्र
2: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
2: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
2: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
2: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाड़ी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: आफू
2: त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
2: नगर्ने

0: भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाका र टुरिस्ट बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसक्यो, बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो सुनाउने हात त कुन त टुप्पी जान्छ।

0: सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुण थान, सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
4: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050 0295601 र 0295603141।
5: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
6: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
7: हाते ट्र्याक्टर,
6: कुटानी पिसानी मिल,
7: चोकर बनाउने मिल,
6: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
7: घाँस काट्ने मेसिन,
6: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
7: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: के तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153877775।
1: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
2: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
1: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
3: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
4: के को अवरोध हो यो? बाटो बाटो फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
6: निकिता किराना पसललाई किन?
7: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
6: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
6: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
7: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 89। मिसन टेडेन सप्लायर्स,
7: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
6: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन्त्रक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 525 51 753 र 029 560 553।
2: हार्दिक निमन्त्रणा। मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभक छोर्तेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईँहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र, भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभक छोर्तेन राम्ने पूजा छेवाङ तथा उद्घाटन समारोह, समय बिहान 8 बजे, स्थान मकालु गाउँपालिका याङले खर्क, मिति 2083 साल भाद्र 12 गते, आयोजक लाभक छोर्तेन निर्माण समिति, संयोजक लाक्पा रिन्जे शेर्पा 98 4 93 9 6 6 76, संयोजक पेम्बा शेर्पा 98 6 65 51 322। धन्यवाद।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्म सभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फुलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
2: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059
3: 97-443-24-408
2: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
4: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। विविधमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभार्थीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ। सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले दिउँसो 1 बजे

0: Muda Masa King. Oh, Masa King.
1: मी?
0: घरी नाही जायचं का?

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज हातबारी तीन धरुथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचक यो पाथ्रीबाज एफएम को समय हो अहिले दिउँसो 2 बज्यो।

हामीले अब फर्की फर्की हिँड्छ मर्की मर्की तिमी लड्की जस्तै न्यु योर्क सहरकी छुट्टै स्टाइल तिम्रो क्लब जाँदा हर यहाँ जाँदाखेरि म त भए फिता लाउरेला गर सिधा तिम्रो पल्टनमा भर्ती.

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संख्या सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।
3: हार्दिक निमन्त्रणा: मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभव छोर्सेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईँहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र, भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभव छोर्तेन राम्ने पूजा छेवाङ तथा उद्घाटन समारोह, समय बिहान 8 बजे, स्थान मकालु गाउँपालिका याङले खर्क, मिति 2083 साल भाद्र 12 गते, आयोजक लाभक छोर्पे निर्माण समिति, संयोजक लाक्पा रिन्जे शेर्पा 98493969676, संयोजक पेम्बा शेर्पा 98665151322। धन्यवाद थुचिछे।

शिवधारा धार्मिक मेला बारे मकालु दुई नम्बर वडा कार्यालयको जरुरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरुण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जनै पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड़ व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग, सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू सेदुवा, टाँसी गाउँ, खोङमा, दोबाटो, याङले, लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यस बाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनुहुन हार्दिक अनुरोध गरिन्छ।

0: भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सवापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बु 98-5251-059
2: 97-443-24-408
1: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
3: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98-5-20-58-129, वडा सचिव उपेन्द्र भट्ट 98-5-20-04-00 सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
4: आफ्नो परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा सिर्जना म्युजिक प्रस्तुत गर्छ।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा। सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाणपत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
1: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान संखुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने असक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको
0: हार्दिक निमन्त्रणा। मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभव छोर्तेनको राम्ने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभव छोर्तेन राम्ने पूजा छेवान तथा उद्घाटन समारोह समय बिहान 8 बजे स्थान मकालु गाउँपालिका याङले खर्क मिति 2083 साल भाद्र 12 गते आयोजक लाभव छोर्तेन निर्माण समिति संयोजक लाक्पा रिन्जे शेर्पा 98493969676 संयोजक पेम्बा शेर्पा 98665531322 धन्यवाद थुचिछे।

0: आस्था सुनच्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: शिवधारा धार्मिक मेला बारे मकालु दुई नम्बर वडा कार्यालयको जरुरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरुण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जनै पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड़ व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग, सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू छेदुवा, स्टासी गाउँ, खोङमा, दोबाटो, याङले, लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यसबाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नमस्ते, नमो तस्सो भगवतो अरहतो सम्मा सम्बुद्धसो। बुद्ध धर्म संघ त्रिरत्नको शरणमा जान्छु। धर्मप्रेमी उपासक तथा उपासिका श्रद्धालु भक्तजनहरू, शुक्रबारको दिन आज डुक्प छेसी परेको छ। डुक्प छेसी भनेको डुक्प भनेको छैटौं महिना 1, 2, 3, 4, 5, 6 ढुक भनिन्छ भोट भाषामा। त्यस कारण छैटौं महिना भएको कारणले डुक्प भनेको, छेसी भनेको 4 गते भनेको, छैटौं महिनाको 4 गते भन्ने अर्थ लाग्छ डुक्प छेसी भनेको।
0: सेदुवा क्याम्प सम्पर्क 98448-81629, टाँसी गाउँ क्याम्प सम्पर्क 98-663-32-643, खोङमा क्याम्प सम्पर्क 98-653-51-291, साथै दोबाटो क्याम्प, याङले क्याम्प, लाङमाले क्याम्प र बेस क्याम्पमा फोन सम्पर्क कठिन हुने भएकोले भक्तजन तथा पर्यटकहरूलाई सोही अनुसार तयारीका साथ पाल्नु हुन हार्दिक अनुरोध गरिन्छ। थप जानकारीका लागि वडा अध्यक्ष छोपाल शेर्पा 98-513-47-805, मकालु गाउँपालिका वडा नम्बर 2 को कार्यालय सेदुवा सङ्खुवा सभा।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
2: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059
3: 97-443-24-408
2: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिक्किदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
4: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 MHz सधैँ सुन्नु।
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्षमाथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा

0: भत्ता, परिचय पत्र, सकल र एक प्रति फोटोकपी। एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति। बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति। राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङ्खे 9852581129, वडा सचिव उपेन्द्र भट्ट 9852040000 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
3: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोनी, नसा, नाक कान, घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
4: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
4: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
4: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
5: के को अवरोध हो यो बाटो बाटो फेरि
6: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
7: निकिता किराना पसल नै किन?
5: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
7: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम,
6: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
7: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
5: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
8: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 099। मिसन टेडेन सप्लायर्स,
5: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
0: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083/3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
4: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
4: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
4: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
0: जग्गाको नापी नक्सा,
4: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनुहुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्राक मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगर्ने गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517353 र 0295605353।

पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 4 बजे

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम बाफीवास 104 मेगाहर्ज खाँदबारी 3 संखसभा।
1: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेन्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
2: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम
1: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
2: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
3: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
2: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
3: नवीन कुमार डागी 98-520-55-79 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
4: पाथीबास एफएम समय सूचना, यो पाथीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीरस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

भन्दा माथि कति राम्रो तिम्रोलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: आज के पढ्ने
1: गीत गाउँदै
0: पढ्ने ल।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखरीवास एफएम 104 मेगाहर्ज सधैँ
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएमको समय हो अहिले साँझ 6 बज्यो।

0: यो त रोमालीको लागि मात्रै थियो, पैसाको लागि कसैलाई पनि दुःख दिनु हुँदैन। अल टाइम यो पढ्ने समय हो।
1: राम्रोसँग जाऊ।
0: बाई ड्याड, बाई मम,
1: बाई बाई।
2: हल्का चेतना मुलक पनि।
3: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
4: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादबारीमा बुझेर आएको भयो नि।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यस्त रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादबारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 4 8 17 र 0 29 5 62 8 17।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मंगलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मंगलादेवी थान सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852157753 र 029560553।
3: के को अवरोध हो यो बाटो बाटो? फेरि
4: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
4: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ। सम्पर्क 9842447462।
3: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804958099। मिसन टेरेन सप्लायर्स
3: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्धकाली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खाँदबारी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
4: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
5: हाते ट्र्याक्टर,
4: कुटानी पिसानी मिल,
5: चोकर बनाउने मिल,
4: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
5: घाँस काट्ने मेसिन,
4: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
5: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
1: सम्पर्कका लागि फोन नम्बर 9819378811।
6: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरेला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका मारवाड़ी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच कपन चार लिङलिङ बजार।
6: प्रोप्राइटर खर्ग विश्वकर्मा।
7: सम्पर्क नम्बर 9843625082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 9811339997।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98435 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: बिर्सेकी छैन अमर, त्यो दिन पनि मलाई राम्ररी याद छ। तिमी मसँग कम्मर मर्कै मर्कै नाचेका थियो। वास्तवमा तिमी राम्रो नाच्छौ।
3: नाच्न मात्र होइन कमरेड गोमा, नचाउन पनि आउँछ मलाई।
2: याद छ त्यो दिन,

0: 说过来没人看吗？这是赌局吧？
1: 你要接单的你就离开，
0: 对对，
1: 单的抢贼，
0: 抢贼，快点放下，
1: 放下啊！下一个去传球。

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, हातबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-5-20-55-079 संखुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

0: आकाशमा तिम्रो बाउको अनुहार कहिले आए?
1: ए छिटुजुले अनुहार परेर हाते संसारमा तैँले कुनै केटी पाएनस् र मेरै छोरीलाई घुमाउनु पर्छ तँलाई?
0: हजुरको छोरीलाई घुमाएर के त? हजुरको छोरीलाई अहिलेसम्म रिङ्गट लाएको छैन क्या?
1: मेरो छोरीले रिङ्गट लाए नलाओस्, तर तँ भातेलाई चाहिँ अब रिङ्गट लाग्ने बनाइदिन्छु म। तँ मरिस आज, तँ मरिस, तँ मरिस।
0: रिङ्गट लाएको भनेदेखि

Get the hell out of my idea, man.

0: Loco, ya no voy a yo. ¡Ando dos semanas y estuve llenando ahí! Lo guía yo ni padre, ¿eh? Padre, buenísimo. ¡Joder, la puerta tu ánimo, ¿eh? ¡Osto, os no buscar!
1: हे भगवान मेरो सेतो कपाल घुरिराख्नु भएको छ
2: चौबिस
1: चौबिस एउटा सेतो कपाल
2: चौबिस फ्लोर
3: सेतो कपालको चिन्ता छोड्नुहोस् र होड्रेस एक्सपर्ट वेक्सले कलर गर्नुहोस् यसमा छ एलोभेरा अब कपाल देखिन्छ सफ्ट एन्ड साइनी होड्रेस एक्सपर्ट वेक्स क्रेम

चाहिँ मेरो अलिक विक पोइन्ट नै हो भनौँ. अलिक कन्फिडेन्स चाहिँ थिएन त्यो बेला चाहिँ, तर त्यहाँको इक्जामिनर चाहिँ एकदम फ्रेन्डली थ्रु आउट द टेस्ट एकदम हाँसेर बोलेर सुनिराख्नु भएको थियो. त्यही भएर एकदम कम्फोर्टेबल फिल भएको थियो मलाई त्यहाँ बोल्दा नि. लाइक आई कन्ट्याक्ट मेन्टेन गर्न सक्दिनँ म युजली, तर उहाँको त्यो हाउ हाउले गर्दा एकदम कम्फोर्टेबल चाहिँ भएको थियो मलाई.

0: मै हाकी छ। गाउँको मान्छे ठाउँमा हुनुहुन्छ, ठाउँको मान्छे गतिले हुन्न भन्छन्। भर्खरकी फूल जस्ती छ फूलमाया, बाटो बिराउली, दिशा देखाउन है बाबु, घरमै लाग्ला।
1: हुन्छ हुन्छ, पिरमा गर्नु, म छु।
2: दाई यहाँ बस्नुहुन्छ र?
1: बस बस, हामीलाई त बानी भइसक्यो। यहीँबाट गाडी लाग्छ, गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ। मैले सालसँग कुरा गरिसकेका छु, मान्छे राम्ररी छ भन्दै छु। काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ। किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके, तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ। 5-7 दिनमा सबै सेटल हुन्छ।
2: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा छ पाए त है?
1: चलिन्छ, कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न। देख्यो, ठाउँ पाइयो सर। हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको, र त एक दिन चलाउँला भन्ने छ। तिर्न गर, म छु।

0: नाम
1: सकम्बरी
0: सकम्बरी
1: हजुर तपाईँ पनि
0: सूर्यवीर
1: सूर्यवीर
0: जोसुपार बाई द वे आम देव
1: डिरेक्टर
0: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
1: अनि डिनर चाहिँ गर्नुहुन्न
0: लाइट्स

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल हो यो दलदलमा, गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने।
1: यस्तो मान्छे कस्तो मान्छे दाई, के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुऱ्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, भाप लाग्ला, भाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई, इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नु भयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

0: कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर
3: कुटानी पिसानी मिल
4: चोकर बनाउने मिल
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मेसिन
4: घाँस काट्ने मेसिन
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्री चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9183577।

0: केको अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्राको मिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी खानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्गरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खादारी तीन मङ्गलादेवी थान सुमन्चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: पाखीबास एफएम समय सूचक, यो पाखीबास एफएम को समय हो, अहिले रात को 9 बज्यो।

Der Zug düst.

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

0: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शङ्खुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले रातको 10 बज्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ हवस् त शुभरात्रि

0: खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: राजनीतिक नियुक्तिमा सेनाका पूर्व पदाधिकारीलाई प्राथमिकता। सरकारमा एमाले र नेकपा झगडामा राप्रपा र जसपा। कांग्रेस अधिवेशन रोक्न इतर पक्षीय अदालत जाँदै ठूलो आयोजनाका न्यून प्रगति। अख्तियारमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको एउटै योजनाबाट 150 घर दूरीमा धारा शीर्षकको शुभ समाचार।
2: सल्यान कपुरकोट गाउँपालिका एकमा लिफ्ट प्रणालीको खानेपानी योजना सञ्चालन गरिएको छ। यो वर्षदेखि निर्माण शुरू भएपछि वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ। यो योजनाबाट 151 घर धुरीलाई खानेपानीको धारा पुर्याउने लक्ष्य लिइएको छ। कार्की गाउँ दहवन र गैरीवाङ क्षेत्रका घर धुरीलाई लक्षित गरी अघि बढ़ाइएको योजनाबाट वड़ा कार्यालय र विद्यालयमा समेत खानेपानी पुर्याउने उद्देश्य छ। लामो समयदेखि टाढाबाट पानी बोकेर गुजारा चलाउँदै आएका स्थानीय अब योजनाको काम पूरा भएपछि खानेपानीको दुःख हट्नेमा आशामा छन्। स्थानीय गुणसिंह घरती मगरका अनुसार गाउँमा वर्षौंदेखि घर घरमा धारा पुग्ने सपना थियो। अहिले योजना निर्माण शुरू भएपछि उक्त सपना पूरा हुने विश्वास बढ़ेको उहाँले बताउनुभयो। बर्खामा गाउँका मूलमा पानी आए पनि अन्य समयमा टाढाका स्रोत तथा खोलाबाट पानी ल्याउनु पर्ने बाध्यता रहेको भन्दै स्थानीय सीता राणाले निर्माण शुरू भएपछि खानेपानीको दुःख अन्त्य हुने अपेक्षा व्यक्त गर्नुभयो। पानी लिन जाँदा आउँदा दैनिक एक घण्टासम्म समय खर्चनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। योजना गत आर्थिक वर्षदेखि नै शुरू भए पनि बहुवर्षीय भएकाले गत वर्ष सोलर मोटर लगायतका निर्माण सामग्री खरिद गर्ने काम भएको थियो। यस वर्षदेखि मुख्य निर्माणको काम अगाडि बढ़ेको हो।

0: उत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, त एकाएक शाकाहारी भइसे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खाला अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसाकै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले विभिन्न पदमा राजनीतिक नियुक्ति गरिरहँदा नेपाली सेनाका अवकाश प्राप्त अधिकारीहरू पनि प्राथमिकतामा परिरहेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भर्खरै मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाश प्राप्त सहायक रथी धर्मेन्द्र कुमार झालाई नियुक्त गरेका छन्। उनको हैसियतलाई सचिव सरह राखिएको छ। सरकारले बनाएको कार्यविधिमा पूर्वाधार विकास मन्त्रीले सचिव सरहका मात्र पाँचजनासम्म विज्ञ राख्न सक्ने व्यवस्था छ। सरकारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्व सैनिक अधिकारीलाई नियुक्त गरेको छ। पूर्व महासेनानी डाक्टर आनन्द सिंह भाटलाई उक्त पदमा नियुक्ति गरिएको हो। भाटले 2076 सालमा नेपाली सेनाबाट अवकाश पाएका थिए। बागमती विकास समिति पूर्वाधार विकास मन्त्रालयकै मातहतमा छ। उक्त पदमा मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा तीनजनाको नाम सार्वजनिक गरिएको थियो। पहिलो नम्बरमा डाक्टर विकास देवकोटा, दोस्रोमा भाट र तेस्रो नम्बरमा संगीता यादव थिए, तर दोस्रो नम्बरका भाटलाई नियुक्त गरिएको हो। यसै गरी अर्का एक सैनिक अधिकारीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरिएको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री वारेन्द्र शाहले डाक्टर देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। खत्री नेपाली सेनाका अवकाश प्राप्त रथी हुन्। आयोगको सहअध्यक्षमा शिक्षा तथा खेलकुद मन्त्री हुने व्यवस्था छ। सहअध्यक्षको हैसियतले शिक्षा तथा खेलकुद मन्त्रीले खत्रीलाई उपाध्यक्ष को नियुक्ति दिएका थिए। खत्रीले 2077 पुसमा प्राविधिक उपरथी पदबाट अवकाश पाएका थिए। यसै गरी सरकारले नेपाल वायुसेवा निगमको संचालक समिति सदस्य पदमा डाक्टर दीपक प्रसाद बास्तोलालाई नियुक्त गरेको थियो, तर उक्त नियुक्ति विवादास्पद बनेको छ। बास्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले समेत खारेज गरेको छ। पूर्वाधार मन्त्रालयको विज्ञ सचिवमा पूर्व सहायक रथी धर्मेन्द्र कुमार शाह, बागमती सभ्यता एकीकृत विकास समिति अध्यक्षमा पूर्व महासेनानी आनन्द सिंह भाट, चिसिया उपाध्यक्षमा पूर्व रथी देवेन्द्र खत्री र नेवानी संचालकमा पूर्व उपरथी दीपक प्रसाद बास्तोला नियुक्त भएका छन्। बास्तोलाको नियुक्तिलाई भने सर्वोच्चले खारेज गरेको छ। राजनीतिक नियुक्तिमा सेनाका पूर्व अधिकारी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
6: लामी छानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नुहोस् शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले अख्तियारका दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दवाब दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहिबार अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासोपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएको तर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राखे। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे, सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उनले बताए। अख्तियारको सम्पूर्ण टीमलाई म भन्न चाहन्छु कि हाम्रो नेतृत्वको सरकारबाट कुनै कमजोरी भएको रहेछ र त्यसले तपाईहरूको काम कार्यवाहीमा कुनै अवरोध सृजना भएको रहेछ भने त्यसको स्पष्ट आधार र कारण भए यहाँहरू आफ्नो ढंगले त्यसलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाउन सक्नुहुन्छ। लामिछानेले भनेका थिए त्यस्ता कोही मान्छे संलग्न भएका रहेछन् र तपाईहरूसँग आधार र कारण छन् भने हाम्रो कुनै पनि किसिमको दबाव र प्रभाव हुने छैन।

0: अख्तियार जस्ता संवैधानिक आयोगहरूलाई स्वच्छ र स्वस्थ रूपमा निर्वाध काम गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको पनि उनले बताए। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याएर अभियोजन गर्न दवाब दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री शाहले 7 असारमा चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, नेहु खोज्दै गर्दा अख्तियारलाई 5 घण्टा सोधपूछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने 5 घण्टा मात्रै होइन 5 वर्षसम्म राखेर सल्लाह गरिन्छ, हामी नियमभन्दा बाहिर जान्छ। लामिछानेले अख्तियारलाई भने सरकारबाट अवरोध भए कार्यवाही गर्नु शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: त्यस्तै हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैन शीर्षकमा अख्तियार प्रमुख राई हिमालय टाइम्समा यो खबर छापिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आयोगले कसैलाई पनि हचुवाका भरमा मुद्दा नचलाउने स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबार सिंह दरबारमा बसेको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयकमाथिको छलफलमा धारणा राख्दै प्रमुख आयुक्त राईले अनुसन्धानको लामो प्रक्रिया पूरा गरेपछि मुद्दा अभियोजन हुने बताउनु भएको छ। उहाँका अनुसार कुनै उजुरी परेकै आधारमा अख्तियारले तत्काल मुद्दा चलाउने गर्दैन। अनुसन्धान अधिकृतले गहन अनुसन्धान गरेपछि बहुमतका आधारमा निर्णय हुने र त्यसपछि सहन्यायाधिवक्ता सहितको कानूनी टोलीले सम्पूर्ण कानूनी आधार परीक्षण गर्छ। मुद्दा पेश गर्न लायक ठहरिएपछि मात्रै अभियोजन प्रक्रिया अघि बढ़ने समेत उहाँले स्पष्ट पार्नुभयो। आयोगका प्रमुख आयुक्त राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंग्याउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनु भएको छ। समितिको बैठकमा बोल्दै राईले तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेको बताउनुभयो। प्रमुख आयुक्त राईले प्रधानमन्त्रीको सचिवालयमा आफू र आयोगका कर्मचारीलाई घण्टौ थुनिएको भनिएको घटनाबारे पनि राज्य व्यवस्था तथा सुशासन समितिमा जवाब दिनुभएको छ। बिहिबार समितिको बैठकमा सांसदले सिंहदरबार स्थित प्रधानमन्त्रीको सचिवालयमा अख्तियार प्रमुख सहितका कर्मचारीलाई करिब 7 घण्टा रोकेर विभिन्न व्यक्तिमाथि मुद्दा चलाउन दवाब दिएको विषयमा प्रश्न उठाएका थिए। जवाफमा प्रमुख आयुक्त राईले भने प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आठवरू प्रधानमन्त्रीको कार्यालय गएको बताउनुभयो। राहदानी सम्बन्धी विषयमा प्रधानमन्त्रीले छलफल गर्न तथा आयोगले गरिरहेको कामबारे जानकारी लिन बोलाउन सक्ने उहाँको भनाई थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सबै पूर्व प्रधानमन्त्री विरूद्ध समेत उजुरी परेको छ। बिहिबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले यस विषयमा जानकारी दिनुभएको हो। सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जीवित रहेका सबै पूर्व प्रधानमन्त्री विरूद्ध उजुरी आएको बताउनुभयो। पूर्व प्रधानमन्त्रीमाथि उजुरीको कुरा गर्नुभयो, सबैको उजुरी आएको छ, हेर्छौ अख्तियार प्रमुख राईले भन्नुभएको छ। उहाँले यस विषयमा धेरै खुलाउन नमिल्ने समेत बताउनु भएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पनि आयोगको अनुसन्धान स्वच्छ निष्पक्ष र परिणाममुखी हुनुपर्नेमा जोड़ दिनुभएको थियो। हचुवाका भरमा कसै विरूद्ध मुद्दा चलाउँदैनौ अख्तियार प्रमुख राई शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
0: प्रदेश सरकारमा एमाले र नेकपा बीच भएको नयाँ सत्ता समीकरणले राप्रपा र जसपा नेपाल आन्तरिक विवादमा मुछिएका छन्। कंग्रेस एमाले गठबन्धन भत्किएसँगै 7 प्रदेशमा एमाले नेकपा बीच सत्ता सहयात्राको सहमति भएको थियो। कोशी सुदूरपश्चिम र कर्णालीमा सहज भए पनि बागमती र लुम्बिनी प्रदेशमा सहज बहुमत पुर्याउन राप्रपा र जसपाको समर्थन आवश्यक भयो। त्यसका लागि एमाले दुवै दलको प्रदेश संसदीय दलको समर्थन लिएर सरकार गठन गरेको छ। सरकार निर्माणमा सत्ता गठबन्धनमा रहेका एमाले र नेकपा सफल भए पनि राप्रपा र जसपा नेपालमा झगडाको बिउ रोपिएको छ। बागमती र लुम्बिनी दुवै प्रदेशमा एमालेकै मुख्यमन्त्री भएका छन्। बागमतीमा एमाले सांसद किरण थापा मगरको नेतृत्वमा सरकार गठन हुँदा राप्रपा संसदीय दलका नेता उद्धव थापाले समर्थन गर्दै सरकारमा 3 मन्त्री पठाएका छन्। सरकार गठनमा केन्द्रको निर्णय विपरीत प्रदेश संसदीय दलले समर्थन गरेको विषयलाई लिएर तीव्र विवाद उत्पन्न भएको हो। राप्रपा केन्द्रीय कार्यालयले प्रदेश सरकारलाई समर्थन गर्ने कुनै आधिकारिक निर्णय नभएको स्पष्ट पार्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएको थियो। पार्टी निर्देशन विपरीत गएको भन्दै राप्रपाले संसदीय दलका नेता थापालाई भने यसअघि नै कार्यवाही गरी निलम्बन गरिसकेको छ। थापाले बागमतीमा राप्रपा तटस्थ बस्दा सरकार नै नबन्ने स्थितिमा जिम्मेवार दलको हैसियतमा संसदीय दलले निर्णय लिएको बताएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाई छ, बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश सभा सदस्यबाट समेत हटाउने र सरकारमा जाने सबैलाई कार्यवाही गरिन्छ। यस्तै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्री भन्नुहुन्छ, जसपा प्रदेश सभा संसदीय दलले निर्णय गरेर सरकारलाई समर्थन दिएको अवस्थामा कुनै सांसद वा नेताले भन्दैमा सरकारलाई समस्या पर्दैन। प्रदेश सरकार सरकारमा एमाले नेकपा झगडामा राप्रपा जसपा शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: नेपाली कांग्रेसको इतर पक्षले पार्टीको पन्ध्र महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। इतर समूहको नेतृत्व सम्हाल्नुभएका पूर्व महामन्त्री डाक्टर शासाङ कोइरालाको महाराजगंज स्थित निवासमा बिहिबार बिहान बसेको बैठकले पन्ध्र महाधिवेशनको कार्यकालिका स्थगन गर्न माग गर्दै अदालत जाने निर्णय गरेको हो। यता संस्थापन पक्षले केन्द्रीय कार्य समितिको बैठक मार्फत बुधबार तोकिएको मितिमै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ। देउवा पक्षसँगको सहमति का लागि तल्ला तहका अधिवेशनको तालिकामा भने केही संशोधन गरिएको छ। कांग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्न नपाएकोमा असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको छ। त्यस्तै कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले पार्टी एकतालाई मजबूत बनाउन सबैलाई क्रियाशील हुन आग्रह गर्नुभएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखकले लामो समयदेखि पार्टी मिलाउन प्रयास गरिरहेको तर अहिलेसम्म पनि नमिलेकाले अब आफू थाकिसकेको प्रतिक्रिया दिनुभएको छ। कांग्रेस महाधिवेशन रोक्न इतर पक्षीय अदालत जाँदै शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले 12 जेठको प्रतिनिधि सभा बैठकमा बाँदर आतंकका कारण किसानहरू गम्भीर मारमा परेको भन्दै सरकारको ध्यान आकर्षण गराए। बाँदरले बाली नाली नष्ट गर्दा ग्रामीण क्षेत्रका जनता आफ्नै थाथलो छाड्न बाध्य हुने अवस्था आएको उनको भनाई थियो। राईले बाँदरको समस्यालाई संसदमा हुने ठट्टा र उपहासको विषय नबनाउन आग्रह गर्दै यसलाई भूमिमान्छेको वास्तविक पीड़ा र आक्रोश बुझ्नुपर्ने बताएका थिए। बाँदर आज जनता को महत्वपूर्ण शत्रु भएको छ भन्ने उनको भनाईले किसानको पीड़ालाई देखाउँछ। उनले बाँदर व्यवस्थापनका लागि मार्ने, बन्द्याकरण गर्ने वा अन्य उपाय अपनाउने विषयमा सरकारले गम्भीर निर्णय गर्नुपर्ने माग गरेका थिए। बाँदर आतंकका कारण देशभरका मध्य पहाड़ी बस्तीका किसान हैरान छन्। बाली जोगाउन नसकेपछि उनीहरू गाउँ छाडेर तराई र शहरतिर बसाई सर्न थालेका छन्। संसददेखि सड़कसम्म बाँदर नियन्त्रणको आवाज उठे पनि ठोस समाधान अझै निस्किएको छैन। बन्द्याकरणदेखि बाँदर हेरालुसम्मका उपाय अपनाइए पनि दीर्घकालीन वैज्ञानिक व्यवस्थापन आवश्यक देखिएको छ। आतंक रोक्न गुलेली र बाँदर हेरालु उपशीर्षकमा यससँगै खबर छ। स्थानीयले बाँदर नियन्त्रणका लागि अनेक उपाय निकालेका छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर 1 हेरालु राखेको छ। वडाध्यक्ष चिरञ्जीवी पोखरेल गाउँमा बाँदर आतंक मचाउन थालेपछि वडा कार्यालयले नै बाँदर धपाउन 9 हेरालु राखेको बताए। यस सम्बन्धमा नवप्रवर्तन मन्त्री महावीर पुन भन्नुहुन्छ, बरू रकेट बनाउन सजिलो छ तर बाँदर भगाउने प्रविधि खोज्न गाह्रो छ। संसदमा यसअघि नै उहाँले दिनुभएको अभिव्यक्ति हो यो। यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीको भनाईमा बाँदरलाई धपाउनका लागि किसानहरूले हल्ला गर्ने, ढुंगा हान्ने वा गुलेली चलाउने जस्ता परम्परागत विधि अपनाएको, वन क्षेत्रमा बनाइएका पोखरीहरूमा बाँदरहरू खसेर सामूहिक रूपमा मर्ने गरेका घटना रेकर्ड भएका छन् जुन नियोजित रूपमा मारिएको आशंका गरिएको अध्ययनले देखाएको छ। यसै गरी धनकुटा 2404 का वडाध्यक्ष लोकेन्द्र मगरको भनाईमा 2400 को मुख्य अन्न बाली नै मकै हो, बाँदरले बढ़ी क्षति गर्ने पनि मकै नै रहेछ, बाँदरले हैरान पारेपछि मान्छेहरू बसाई सर्न थालेका छन्। बाँदरको उपद्रव शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: कोशी प्रदेश सरकार गौरवको आयोजना कार्यान्वयनमा कमजोर देखिएको छ। संघीय संरचना अनुसार प्रदेश सरकार स्थापना भएको पनि 8 वर्ष बितिसकेको छ। यस अवधिमा प्रदेश पूर्वाधारतर्फ सरकारले 1 अर्ब रूपियाँ माथिका